0: Radio Barkati FM Tumam Bichutma Jadnigar.
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन, दाङ। मोबाइल नम्बर 9857825188 र 9848401188।
5: खुशीको खबर:
6: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
5: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
9: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएस हुन्छ भन्न भने
8: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
10: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिस्ट डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
10: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
14: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
15: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
16: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435327695 र 9910126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
10: हाम्रा सेवाहरू।
3: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
17: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
18: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
19: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
20: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
21: मेरी आमोइनी घट बनाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
21: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
22: यसका बाजे लाटाले हाँडेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटक कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
12: हामी कहाँ साल चिसो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुन्द्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98-578-94 98-484-94।
3: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-525-032 र मोबाइल नम्बर 98-12-91-918।
1: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर डाङ। हाम्रा सेवाहरू,
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक डाङ फोन नम्बर 082-525-103 र मोबाइल नम्बर 98-578-80-103।
3: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
1: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन डाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन डाङ प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98-578-20-456।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 6 बजेको प्रकृति समय सन्देश, आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।
2: फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको एकादशी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
3: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
2: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
3: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान। विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
2: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशा। जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
3: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अरियालले बताउनुभयो।
5: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
3: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भटेकुसी बारीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्रसंघीय महासभाको 81औं सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
7: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनता मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
6: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
3: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
8: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बाल बालिकाहरूलाई पनि यो खाद्य यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं।
3: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटिकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
9: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
3: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झाने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
11: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
10: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
11: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
13: हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आएको शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 वटा कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा 5 आर्थिक वर्षको 2 महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सीको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटिकोशी त्रिशुली बारीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
6: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवा सभा जिल्लाको संखुवा र शिशुवा कोला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको 2 दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका 2 महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6 अर्ब 42 करोड़ रूपियाँ राजस्व उठेको थियो। यो वर्षका 2 महिनामा 8 अर्ब 46 करोड़ राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1 अर्ब 33 करोड़ संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्यातमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो। बिजुलीमा लगाइएको भ्यात हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाइरहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्यात लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी घट्दैछ यार्चाको भाव शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरियो। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मंगिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बाढ़ी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मंगिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कस्तुरजन्य सम्पत्ति तथा साधन रोगका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसुरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षा।

0: हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लू बुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, टीएमएस को डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढ़ीबाट पर्यटनमा 52 अर्ब 67 करोड क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचित शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही 9 देखि 11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ, पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवाद शीर्षकमा मधु जङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हिक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाम, पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम, पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
0: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते, उसु, बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराते बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबल को 9 देखि 12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेस एक्स स्पोर्टस एकाडेमीको आयोजनामा भएको 5A साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेस एक्सले जितेको छ।
1: भोटेकोशी बारीको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।
2: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया

0: धरती मगर द्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू, छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू, हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
0: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू,
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
0: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-521-9004।
3: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने, यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
5: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ। खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
4: त्यो प्याकेज भन्ने चाहिँ कस्तो खालको, के दिनु पर्यो?
5: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल, चाउचाउ, पानी बाँडिरहेका छौँ नि, त्यो सँगै पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था, उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ।
4: पोषणयुक्त भन्नाले जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि, अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ?
5: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि, त्यो आउँछ नि, त्यति नै घिउ पनि आउँछ कि।
4: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: असोज 9-11 देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
4: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयर्क जाँदै विपत्ति र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
6: नेकपा एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
4: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
6: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई, पेश एक्सलाई महिला फुटसलको उपाधि।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड, जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुदाउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन, प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ,
7: हेलो ओ हेलो अनुहारै नहेरी जानुभयो त।
8: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105 97 72। घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435 27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: सबै रोगको उपचार अब एकै ठाउँमा, नेसनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
2: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
4: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेसनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-5201103 र मोबाइल नम्बर 98578-80103।
2: नेसनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
6: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी लक्ष्मण विश्वकर्मासँगै म संगीत बस्यालको तपाईलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असोज 6 गते, तद अनुसार सन् 2026 सेप्टेम्बर 22 तारीक मंगलबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्याङको रेडियो कपुरको, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुलेनीबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: नेपाली बजारमा सुन चाँदीको बहुत दैनिक उतार चढ़ावले व्यवसाय र उपभोक्ता मर्कामा सल्यानमा अवैध नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा पाँचवटा गाड़ी प्रहरीको नियन्त्रणमा।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष र कोषाध्यक्ष पदका उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिए। कांग्रेस घोराईनगर सभापतिमा राउत र मजगैयाको उम्मेद्वारी घोषणा।
0: र रूकुम पश्चिमको चौरजहारीमा अपाङ्गता भएका व्यक्ति तथा समूहका लागि प्रतिभा प्रदर्शन। यता पक्राउ परेका व्यक्तिहरूलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको आदेश।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीलाई दाङबाट प्रकाशित गोरुक्ष राष्ट्रिय दैनिक र नयाँ बौद्ध राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। आजको गोरुक्ष राष्ट्रिय दैनिकले शहीद मार्गमा डोरीको सहायताले गाड़ी पार गर्नुपर्ने बाध्यता, चुरी संरक्षणमा छैन सरकारको चासो, दाङ उद्योग वाणिज्य संघको निर्वाचन समितिद्वारा राजीनामा, दाङ जिल्ला भलिबल संघको अध्यक्षमा बस्नेत निर्वाचित, सरकारको निर्णय विरूद्ध पत्रकार महासंघ लगायतका खबरहरू पहिलो पृष्ठमा छापेको छ।
0: बाढ़ीको पीड़ा भेटिएनन् आफन्त, कुशको शव बनाएर अन्त्येष्टि, नयाँ एक बो दैनिकले मुख्य समाचार बनाएको छ। त्यस्तै बाढ़ीको क्षति मूल्यांकन गर्न फिल्डमा खटिए कर्मचारी, विपदपछि काम गर्न संसदीय समिति गठन भएको समाचार, असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने खबर र ड्रप आउट विद्यार्थीलाई कक्षा कोठामा फर्काउँदै ठूली दिदी भन्ने समाचार आजको नयाँ एक बोध दैनिकले पहिलो पानामा छापेको छ। त्यस्तै आजको राप्ती पोस्ट दैनिकले पनि कुछको शव बनाएर अन्त्येष्टि गरिएको खबर मुख्य खबर बनाएको छ भने विश्व शान्तिका लागि दीप प्रज्वलन र मौसम हेरेर मात्र अग्रिम टिकट बुकिङ गरिने, लुम्बिनीमा एक महिनामा 400 बढ़ी दुर्घटना भएका खबरहरू पहिलो पानामा छापेको छ।
1: तीन वर्ष अघि संघीय सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी निर्यात गर्ने नीति तथा कार्यक्रम बनायो। सरकारले आफ्नो नीति तथा कार्यक्रमको बुदा नम्बर 41 र 62 ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी निकासी गर्ने प्रष्टसँग लेखेको थियो। सरकारले नदीजन्य ढुंगा, गिट्टी, बालुवा निर्यातलाई राजस्व संकलनको बलियो आधारका रूपमा समेत अघि सारेको थियो। चुरे सम्बन्धी जानकारहरूका अनुसार त्यति बेलाको सरकार चुरे क्षेत्रबाट बग्ने नदीबाट ढुंगा, गिट्टी, बालुवा झिकेर भारतलाई बेच्न चाहन्थ्यो, उसलाई चुरे संरक्षण प्रति कुनै चासो थिएन। सरकारको उक्त कदमको चर्को विरोध भयो। चुरे ढुंगा बालुवा भारतलाई बिक्री गर्ने गलत कदममा चाल्न खोजिएको थियो। चुरे विज्ञ डाक्टर विनोद भट्ट भन्नुहुन्छ, नेपालबाट ती पदार्थ उत्खनन हुने भनेको चुरेबाट मात्रै हो। राजस्वको लोभमा सरकारले चुरे दोहनलाई छूट दियो भने तराई मधेस जोगिन 4 वर्ष अघि पनि सरकारले 92 स्थानबाट ढुंगा झिकेर भारतलाई बिक्री गर्ने योजना बनाएको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको उक्त प्रस्तावमा ती 92 स्थानलाई महाभारत श्रृंखलामा भनिएको थियो। चुरे सम्बन्धी जानकारहरूका अनुसार ती 92 स्थान चुरेसँग जोड़िएका थिए। महाभारतबाट ढुंगा बालुवा उत्खनन गरी निर्यात गर्ने तत्कालीन सरकारको कदमले चुरेलाई ठूलो नोक्सानी पुग्ने खतरा विज्ञहरूको थियो। तर त्यसको चर्को विरोधपछि सरकारले उक्त योजना कार्यान्वयन हुनबाट रोकेको थियो। नेकपा एमालेका नेता तथा तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले रूपन्देह स्थित चुरीको एउटा डाँडो खनेर सम्याउने योजना समेत बनाएको थियो, जसले गर्दा विज्ञहरूले यसको संरक्षणमा चासो देखाएका थिए। चुरे संरक्षणमा छैन सरकारको चासो, देवेन्द्र बस्नेत लेखेको खबर आजको गोरेछ दैनिकमा छापिएको छ।
0: भदौ 10 गते रसुवा जिल्ला स्थित भोटेकोसीमा आएको बाढ़ीपछि बेपत्ता भएका व्यक्तिका परिवारले आफ्नो संस्कार अनुसार दाह संस्कार गर्न थालेका छन्। बाढ़ीपछि बेपत्ता भएका व्यक्तिका तुलसीपुर बाँचेका परिवारले पनि असोज परिवारले पनि आफ्नो परम्परा अनुसार दाह संस्कार गर्न लागेका हुन्। तुलसीपुरवासीका परिवारले असोज 1 गते यता दाह संस्कार थालिरहेका छन्। बाढ़ीमा परेर बेपत्ता भएका तुलसीपुर 13 डाँडा गाउँका गोपीलाल रोका र लालबहादुर रोकाको आइतबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। कामको सिलसिलामा रसुवा पुगेका श्रीमान गोपीलाल र छोरा लालबहादुर बाढ़ीपछि बेपत्ता भएको 3 साता बढ़ी हुँदा पनि अवस्थाबारे पत्ता नलागेपछि बाबु छोराको कुशको शव बनाएर शीतलपुर आर्यघाटमा अन्त्येष्टि गरिएको कमला रोकाले बताउनु भएको छ। त्यस्तै तुलसीपुर 13 कै दमर गाउँमा शोभाराम योगी र नारायण अधिकारी पनि कामको सिलसिलामा रसुवा पुगेको र उहाँहरू पनि बेपत्ता हुनु भएको थियो। उहाँहरूको परिवारले पनि बुधबार कुशकै शव बनाएर अन्त्येष्टि गर्ने तयारी गरिरहेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो। बाढ़ीपछि तुलसीपुर 19 स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएका 9 बेपत्ता भएका छन्। भेटिएनन् आफन्त, कुशको शव बनाएर अन्त्येष्टि। आजको नयाँ एक बोध दैनिकमा एकराज भण्डारीले समाचार लेख्नु भएको छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि बनाइएको समितिले राजीनामा दिएको जनाइएको छ। समितिले हिजो राजीनामा दिएको हो। असहज परिस्थितिका कारण निर्वाचन समितिले राजीनामा दिएको निर्वाचन समितिका संयोजक रेवती रमन भट्टराईले जानकारी दिनुभएको छ। निर्वाचन कार्यतालिका अनुसार असोज 1 गते उम्मेद्वारी दर्ता भएको थियो भने हिजो सोमबार उम्मेद्वारी फिर्ता लिने कार्यतालिका थियो। यस्तै निर्वाचन यही असोज 11 गतेका लागि तोकिएको थियो। समितिले नै राजीनामा दिएपछि निर्वाचन अन्यलमा परेको पनि बताइएको छ। यसैबीच हिजो उम्मेद्वारी फिर्ता लिने समय अनुसार दाङमा केही उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा पनि गरेका छन्। दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज 11 गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार नरेश कार्कीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको हो। उहाँले अध्यक्ष पदका उम्मेद्वार नरेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो। यस्तै कोषाध्यक्ष पदका उम्मेद्वार ऋषि पोखरेलले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो। आजको गोरेछ दैनिकमा यो खबर प्रकाशित भएको छ।
0: सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था बाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको छ। पक्राउ परेका व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा 3 प्रकारको हानि गरेमा मात्र हत्कडी लगाउनु पर्ने सर्वोच्च अदालतले भनेको छ। अरू अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको हो। पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक भएमा र उसले आफू वा अरूलाई क्षति पुर्याउन सक्ने भएमा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेर मात्रै आवश्यक परेको खण्डमा हत्कडी लगाउन भनेको छ। हत्कडीको प्रयोग नगर्नु सर्वोच्च। आजको नयाँ एक बोध दैनिकले समाचार छापेको छ।
1: नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक जसो घटबड भइरहेको छ। हिजो सुनको भाव तोलामा 1,300 रूपियाँले घटेको छ। गत आइतबार सुनको भाव 2,100 बढ़ेको थियो। यसरी सुनको भाव उतार चढ़ावले सुनचाँदी व्यवसायी र आम उपभोक्तामा कस्तो प्रभाव पारिरहेको छ, यसबारेमा तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका महासचिव तथा न्यू टीका सुनचाँदी पसलका संचालक तुलसीराम सुनारलाई सोधेका छौं।
5: बजारमा यो सुनको भाव धेरै अथवा चढावले गर्दाखेरिमा ग्राहकहरूलाई मार पनि परिरहेको छ र व्यवसायी पनि मारमा पर्नु भएको छ। यसमा सुन चाँदी भयो जस्तै 1,000-1,500 बढ्नु भनेको क्या ठुलो होइन। एकैचोटि दिनमा 5,000-10,000 तक बढ्दाखेरिमा उपभोक्ता लगायत हामी व्यवसायीलाई मार परेको छ। आज सस्तो भावमा अर्डर गर्नु भएको छ, भोलि महँगिन्छ, हामी व्यवसायलाई मारमा पर्छ, खरिदेर हामीले महँगोमा ल्याएर दिनुपर्ने भएको छ भने दोस्रो हामीले आज अर्डर गर्नु भएको छ, भोलि सुनको भाव घटिदिन्छ, हामीले महँगो हालेर किनेर ल्याएको सुनको भाव भोलि ग्राहकले ल्याउने लग्न मान्दिनुहुन्न र हामीलाई पनि समस्या छ। अहिले गएको यस कारणले गर्दाखेरि सुनको भावलाई केही राज्यले पनि नियन्त्रण गरेर भावलाई दैनिकमा चाहिँ 1500 बढ्ने त ठिकै हो, तर यो 5000-10000 चाहिँ कन्ट्रोल गर्ने सम्भावना बनाएसम्म अति राम्रो हुन्थ्यो, हामी आम उपभोक्ता लगायत व्यवसायलाई पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ। उपभोक्ताहरू त खालि भाव सोध्ने र जाने मात्रै गर्नुहुन्छ, उहाँहरूले बनाउने मन गर्नुहुन्न, घटेपछि आमलाई भन्नुहुन्छ त्यो घट्ने भन्ने त खै त छैन, कहिले आज चाहिँ 2000 घटेको हुन्छ भोलि 5000 रुपियाँ बढ्छ, यसले गर्दाखेरिमा उपभोक्तालाई त त्यसै असर परेछ, झन् हामी आम व्यवसाय झन् त्यसको झन् बढी मारमा छौँ, हाम्रो कारोबार छ ठप्प छ।
0: तपाईँ अहिले दाङको रेडियो प्रकृतिले उत्पादन गरेको बिहानको कार्यक्रम आजको परिवेश सुनिरहनु भएको छ। आजको परिवेशमा हामीले दाङबाट प्रकाशित पत्र पत्रिकाले छापेका समाचारहरू सुनाइरहेका छौं। अब थप समाचार।
1: सल्यानको कालीमाटी गाउँपालिकामा एकजनामा औलो रोगको पुष्टि भएको छ। कालीमाटी गाउँपालिका 4 27 वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो। भारतको गुवा क्षेत्रबाट घर फर्किएका करिब एक सातापछि बिरामी परेका सुनारलाई प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्य चौकीमा आरडीटी किट मार्फत गरिएको प्रारम्भिक परीक्षणमा औलोको संक्रमण देखिएपछि थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको हो। जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट समेत औलो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभएको छ। स्वास्थ्य कर्मीका अनुसार भारतबाट फर्किएका करिब एक सातामै बिरामी भएकाले सुनारलाई भारतमै औलोको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ। सल्यानको कालीमाटीमा देखियो औलो, शंकर केसीले लेखेको खबर आजको गोरेछ दैनिकमा छापिएको छ।
0: दाङ जिल्ला भलिबल संघको अधिवेशनले लक्ष्मण बस्नेतको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा भरत कुंवर, महिला उपाध्यक्षमा भूमिसारा बाठा, महासचिवमा दुर्लभ कुमार श्रेष्ठ, कोषाध्यक्षमा ईश्वर केसी चयन हुनुभएको छ भने सदस्यहरूमा राजु एरी, नवराज खत्री, लीला बहादुर घर्ती, कमल दशौंती, पूरक विक र जितेन्द्र चौधरी चयन हुनुभएको छ। दाङ जिल्ला भलिबल संघको अध्यक्षमा बस्नेत नयाँ एक बोध दैनिकले समाचार छापेको छ।
1: सल्यानमा प्रहरीले अवैध रूपमा बालुवा तथा गिट्टी ओसार पसार गरेको आरोपमा 5 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा बालुवा तथा गिट्टी ओसार पसारमा प्रयोग भएका 2 टिप्पर र 3 ट्याक्टर नियन्त्रणमा लिइएको हो। प्रहरी तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले 30 सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाए। प्रहरीले जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसार नियन्त्रणका लागि निगरानी र कार्यवाही प्रक्रियालाई तीव्रता दिएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
0: नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका 19 वडामा वडा अधिवेशन सम्पन्न भएका छन्। तुलसीपुरका 19 वडामा वडा सभापति सहितको नेतृत्व सर्वसम्मत चयन भएको नेपाली कंग्रेस तुलसीपुर नगर सचिव विमल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1 लीलाराम नेउपाने, 2 भीम बहादुर ओली, 3 रेशम मल्ल, 4 लीला खड्का, 5 मेघराज केसी, 6 इन्द्र बहादुर बुढाचुकी, 7 जीवराज अधिकारी वडा सभापति चयन हुनुभएको छ। यस्तै वडा नम्बर 8 तारा प्रसाद देवकोटा, 9 महादेव नाथ योगी, 10 निम बहादुर खत्री, 11 चिरञ्जीवी भट्टराई, 12 भरत गिरी, 13 नुमाकान्त केसी, 14 धनीराम चौधरी, 15 कैलाश बुढाचुकी, 16 उमवीर केसी, 17 दिल बहादुर ओली, 18 विदुर गौतम र 19 पदम ओली वडा सभापतिमा निर्वाचित हुनुभएको नगर सचिव पौडेलले जानकारी दिनुभएको हो। प्रकृति न्यूज डेस्कमा समाचार रहेको छ।
1: उता पश्चिम दाङको दमिशरण गाउँपालिका 6 भने नेपाली कांग्रेसका 2 क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनौट प्रक्रियामा आफूमाथि अन्याय भएको भन्दै असन्तुष्ट जनाएका छन्। वडा सदस्य समेत रहेका क्रियाशील सदस्य शमशेर बहादुर राउत र अर्का क्रियाशील सदस्य केशर बहादुर खड्काले आइतबार सम्पन्न वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनौटका क्रममा आफूहरूमाथि अन्याय भएको आरोप लगाउनु भएको छ। उनीहरूका अनुसार क्षेत्रीय प्रतिनिधिका लागि आवेदन फारम भरेर आवश्यक शुल्क बापत प्रति व्यक्ति 600 रूपियाँ समेत बुझाएका थिए, तर शुरूमा आफूहरूको नाम समावेश गरिए तापनि अन्तिममा अर्कैको नाम राखिएको भन्दै उनीहरूले असन्तुष्ट जनाएका छन्। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाह साँझ 7 बजे न्यूयर्कका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहसँगै उहाँका प्रमुख राजनैतिक सल्लाहकार कुमार भेन पनि अमेरिका जानुहुनेछ। महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुभाष शर्मा लगायतका अधिकारी भने यस अघि नै न्यूयर्क पुगिसक्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा भदौ 23 गतेदेखि न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा शुरू भएको हो। महासभाको उच्च स्तरीय बैठक भने असोज 6 गतेदेखि शुरू हुँदैछ। प्रधानमन्त्री शाहले उच्च स्तरीय बैठकलाई सेप्टेम्बर 14 अर्थात असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह आज अमेरिका जानुहुँदै आजका अनलाइन संस्करणले समाचार छापेका छन्।
1: रूकुम पश्चिमको चौरजारी नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा समूहका लागि प्रतिभा र सृजनात्मक क्षमतालाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको मेरो प्रतिभा मेरो आवाज प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता पुनस्थापना केन्द्र चौरजारीको आयोजना तथा मानव विकास तथा सामुदायिक सेवाद्वारा संचालित राइज अफ परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा चौरजारी नगरपालिकाका 13 वडाबाट 57 अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको राइज अफ परियोजनाका अधिकृत सन्देश जैसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रममा सहभागीहरूले गीत गायन, नृत्य, कविता, गजल वाचन, वक्तृत्व कला, अभिनय, हास्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका थिए। प्रतिभा प्रस्तुत गर्ने सम्पूर्ण सहभागी समूहहरूलाई पुरस्कार सहित प्रमाणपत्र समेत वितरण गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुष्पवादीले मेरो प्रतिभा मेरो आवाज कार्यक्रम निकै राम्रो र महत्वपूर्ण कार्यक्रम भएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रतिभालाई पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको हो। चौरजारी अपाङ्गता पुनस्थापना केन्द्रका अध्यक्ष शान्त बहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो भने नगर प्रमुख बाजीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। चौरजारीमा अपाङ्गता भएका व्यक्ति तथा समूहका लागि प्रतिभा प्रदर्शन कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ।
0: डंगीसरण गाउँपालिका वार्ड नम्बर 1 बाँकीमा रोटरी क्लब अफ तुलसीपुरको आयोजनामा तथा दंगीसरण गाउँपालिका वार्ड नम्बर 1 को समन्वयमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा अस्ट्रेलियन चिकित्सकहरू सहितको विशेषज्ञ टोलीले स्थानीय नागरिकको आँखा परीक्षण तथा उपचार गरेको थियो। शिविरमा आँखा सम्बन्धी समस्या देखिएका नागरिकलाई आवश्यकता अनुसार निशुल्क औषधि र चश्मा वितरण तथा शल्यक्रिया समेत गरिएको वडा नम्बर 1 का अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभएको छ। वडाध्यक्ष भण्डारीले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा ठाउँमा विशेषज्ञ चिकित्सकीय सेवा दिन पाउँदा खुशी लागेको बताउनु भएको छ। दंगीशरणको बाँकीमा निशुल्क आँखा शिविर आजको नयाँ एक दैनिकले समाचार छापेको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिए लगतै अब पालिका अधिवेशनको चर्चा शुरू भएको छ। सोही अनुसार नेपाली कांग्रेस घोराई उपमहानगरको नगर सभापति पदका लागि युवा नेता तिलक राउत र प्रदीप मजगैयाँले उम्मेद्वारीको घोषणा गर्नुभएको छ। दुवैजना नेताले संगठन सुदृढीकरण, युवाको सहभागिता र अग्रजको अनुभवलाई समेट्दै घोराई कांग्रेसलाई थप सक्रिय र एकताबद्ध तथा जनमुखी बनाउने प्रतिबद्धता गर्नुभएको छ। हाल नगर सभापतिको जिम्मेवारीमा समेत रहनुभएका राउतले आफ्नो उम्मेद्वारी घोषणा गर्दै पार्टीलाई थप सुदृढ बनाउने घोषणा गर्नुभएको छ। यस्तै अर्का उम्मेद्वार मजगैयाँले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेद्वारीको घोषणा समेत गर्नुभएको छ। कांग्रेस घोराई नगर सभापतिमा राउत र मजगैयाँको उम्मेद्वारी घोषणा tulsipurkhabar.com यो खबर प्रकाशित भएको छ।
0: सरकारले पत्र पत्रिकालाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनको रकममा कटौती गरेपछि त्यसको चौतर्फी विरूद्धमा दाङमा पनि पत्रकार महासंघले खुल्ला कार्यालय मार्फत सरकारलाई चेतावनी सहितको ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान सभापति विपुल पोखरेलले सरकारको यो निर्णयले प्रेसलाई हेर्ने दृष्टिकोण अझै अनुदार रहेको देखाउनु भएको छ। कार्यक्रममा केन्द्रीय सचिव सबिन प्रियासन र प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीले वर्तमान सरकार स्थानीय पत्रकारिताको परिवर्तन र संरक्षण गर्ने भन्दा पनि मीडियालाई कमजोर बनाउन खोजेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको थियो। सरकारको निर्णय विरूद्ध पत्रकार महासंघले बुझायो ज्ञापन पत्र। आजको गोरक्षले समाचार छापेको छ।
1: आउँदो असोज 9 गते शुक्रबारदेखि 11 गतेसम्म देशभरका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मधेस तथा कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहितको भारी वर्षाको सम्भावना रहेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भूभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ भने पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। यसको प्रभावले बुधबारदेखि नै मौसम बदली रहने पनि उल्लेख गरिएको छ। उज्यालो अनलाइनमा खबर प्रकाशित भएको छ।
0: नेपालगंजबाट प्रहरीले 107 यसलाई एकपटक फेरि सुन्नुहोस्। नेपालगंजबाट प्रहरीले 107 ग्राम बढ़ी खैरो हिरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ। बाँके प्रहरी र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका दुईबाट लागू औषध खैरो हिरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो समयमा विभिन्न जिल्लाहरूमा लागू औषध प्रयोगकर्ताहरू बढ़ेका छन्। यसको ओसार प्रसार समेत बढ़ेको छ। प्रहरीले निगरानी बढ़ाइरहेको छ तर अझै पनि यो नियन्त्रित अवस्थामा आउन सकेको छैन। आजका पत्र पत्रिकाले समाचार छापेका छन्।
1: र प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजी बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै आज विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। आज बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको बैठक बस्दै 4 संसदीय समितिको बैठक पनि आजै। अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।
0: अन्तिममा रेडियो प्रकृतिकै एक सूचना। रेडियो प्रकृतिले अहिलेसम्म सञ्चालन गर्दै आएको एफएम रेडियोबाट केही संस्करणहरू नयाँ शुरू गर्दैछ। रेडियो प्रकृतिले छिट्टै अनलाइन संस्करण, युट्यूब च्यानल, पोडकास्ट शुरू गर्न थालेको हो। यसका लागि केही जनशक्ति आवश्यक परेकाले सूचना प्रसारण गरेको छ। तपाईहरू पनि संचार माध्यममा बोल्न रूचाउनुहुन्छ, कार्यक्रम चलाउन मन छ र समुदायसँग समुदायकै आवाज सुनाउन चाहनुहुन्छ, भिडियोमा, अडियोमा, लेख्ने कुरामा, अनलाइनमा काम गर्न चाहनुहुन्छ, मार्केटिङमा, समाचारमा र कार्यक्रम संचालक रूपमा आफ्नो भूमिका प्रदर्शन गर्न चाहनुहुन्छ भने रेडियो प्रकृतिमा सम्पर्क गर्नुहोला। केही दिनमै रेडियो प्रकृतिले 3 दिने निशुल्क ओरिएन्टेशन कार्यक्रम सञ्चालन गरेर यी जनशक्तिहरू परिपूर्ति गर्दैछ। यो रेडियो प्रकृतिको आफ्नै सूचना हो। तपाईहरूलाई रेडियो प्रकृतिले शुरू गर्न थालेको प्रकृति मीडिया नेटवर्क अन्तर्गतका मीडियासँग जोड़िने अवसर प्राप्त भएको छ। यो सूचना सँगसँगै आजका लागि आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सँगै रेडियो प्रकृतिका प्राविधिक मनु डीसी सँगै सहकर्मी लक्ष्मण विश्वकर्मा र म संगीत बस्याल विदा हुन्छौं। नमस्कार।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: किसानहरुका लागि खुशीको खबर
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
2: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98573-23-971
4: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98-088-64-071
6: मेरी आमोइनी घरको बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
7: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुनै नगरौ साह्रै गाह्रो पो छ त
6: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
7: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटक कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
8: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
9: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578-23-894 98478-14-894
10: मानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
11: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु पलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
10: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
10: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
11: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
12: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
14: दन्त परीक्षण तथा परामर्श सेवा,
13: दाँतको एक्सरे,
14: दाँत सफा गर्ने,
13: दाँत निकाल्ने,
14: दाँत भर्ने,
13: दाँतको जरादेखि उपचार गर्ने,
14: कृत्रिम दाँत लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
14: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
13: दाँतको कस्मेटिक उपचार,
14: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
15: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9558725188 र 9848404188।
16: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
17: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
16: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
16: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
18: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
19: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
16: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होलबडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
19: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
16: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
20: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
21: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
20: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
21: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
20: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
21: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847744683 र 9847764770। सेवा गर्ने मौका दिनुहोस्।
22: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल फिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
2: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुल्सीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेसी खुर्पा आँसी डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने कैसीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दान एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय धिक। मोबाइल नम्बर 9846555452।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: खुसीको खबर,
8: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, डुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
14: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055 65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौं।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 8 बजेको प्रकृति समय सन्देश, स्वच्छ वातावरण, स्वस्थ जीवन।

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्ग्रा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको छ। प्रकृति खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन समितिद्वारा राजीनामा, मौसम आचार्यको संयोजकत्वमा फेरि अर्को समिति बनाइयो, तोकिएकै समयमा निर्वाचन हुने। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क जाँदै, प्रतिनिधि सभाको बैठक आज बस्दै। र विदेश खबरमा समुद्री आदि जापानतर्फ बढ्दै, झण्डै 300 उडान रद्द। खेल खबरमा एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हरजोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107031380।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843727695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: अब प्रकृति खबर विस्तारमा। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकै गर्दा निर्वाचन समितिले भने हिजो राजीनामा दिएको छ। असहज परिस्थितिका कारण निर्वाचन समितिले राजीनामा दिएको निर्वाचन समितिको भनाई छ। निर्वाचन समितिका संयोजक रेवती रमन भट्टराईको नेतृत्वमा 3 सदस्यीय निर्वाचन समिति बनेको थियो। उहाँको नेतृत्वले हिजो राजीनामा दिएसँगै उद्योग वाणिज्य संघले भने अर्को निर्वाचन समिति बनाएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज 11 गते हुने निर्वाचनको लागि निर्वाचन समितिले हिजो राजीनामा दिएपछि फेरि अर्को निर्वाचन समिति बनाइएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभएको छ। चुनावका लागि दाङ जिल्ला बार एसोसिएशनका अध्यक्ष मणि राजा आचार्य मौसमको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको हो। सदस्यमा पूर्व अध्यक्ष नारायण प्रसाद भूषाल र पूर्व अध्यक्ष टंकसिंह बुढाथोकी रहेको अध्यक्ष जोशीले जानकारी दिनुभएको छ। सदस्यका लागि आवेदन दिएका खुल्ला र वाणिज्य 17 जनालाई सदस्यमा परिणत गर्ने निर्णय समेत भएको छ। विधान विपरीत वाणिज्य सदस्य भनेर उम्मेद्वारी हाल्न लगाएपछि निर्वाचन समितिले राजीनामा दिनु परेको बताइएको छ। खुल्ला र वाणिज्य नभन्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ। निर्वाचन कार्यतालिका अनुसार हिजो उम्मेद्वारी फिर्ता लिने र उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। सोही अनुसार निर्वाचन समितिले काम गर्ने क्रममा हिजो बेलुका राजीनामा दिएको पनि उद्योग वाणिज्य संघले जानकारी दिएको छ। सरकारले पत्र पत्रिकालाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनको रकममा कटौती गरेपछि त्यसको चौतर्फी विरोधमा दाङमा पनि पत्रकार महासंघले हुलाक कार्यालय मार्फत सरकारलाई चेतावनी सहितको ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले सरकारको यो निर्णयले प्रेसलाई हेर्ने दृष्टिकोण अझै अनुदार रहेको पनि बताउनु भएको छ। कार्यक्रममा केन्द्रीय सचिव सबिन प्रियासन र प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीले वर्तमान सरकार स्थानीय पत्रकारिताको प्रवर्धन र संरक्षण गर्ने भन्दा पनि मीडियालाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भएको हो। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा गएको पत्रकारको टोलीले हुलाक निर्देशनालय मार्फत सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिए लगतै अब पालिका अधिवेशनको चर्चा शुरू भएको छ। सोही अनुसार घोराई उपमहानगरपालिकाको कांग्रेस नगर सभापति पदका लागि दुईजना नेताहरूले आफ्नो उम्मेद्वारीको घोषणा गरेका छन्। दुवै नेताले संगठन सुदृढीकरण, युवाको सहभागिता र अग्रजको अनुभवलाई समेट्दै घोराई कांग्रेसलाई थप सक्रिय र एकताबद्ध तथा जनमुखी बनाउने प्रतिबद्धता समेत घोषणा गरेका छन्। यस्तै युवा नेता मजगैयाले सामाजिक सञ्जाल मार्फत उम्मेद्वारी घोषणा गर्दै कांग्रेस आफ्नो लागि राजनीतिक दल मात्र नभई इतिहास विचार संघर्षको पार्टी भएको समेत बताउनु भएको छ। उहाँले आफ्नो उम्मेद्वारी सामाजिक सञ्जाल मार्फत घोषणा गर्नुभएको हो। नेपाली बजारमा सुनचाँदीको मूल्य दिनौ जसो घटबड भइरहन्छ। हिजो सुनको भाव तोलामा 1300 रूपियाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दैनिक जसो सुनचाँदीको भावहरू घटबड भइरहने गर्दा यसको प्रभाव व्यवसायी र आम उपभोक्तामा परेको छ। यसै बारेमा तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका महासचिव तथा न्यू टीका सुनचाँदी पसलका संचालक तुलसीराम सुनारलाई यसको प्रभाव कस्तो परिरहेको छ भनेर सोधेका छौं।
9: बजारमा यो सुनको भाव धेरै अथवा चढावले गर्दाखेरिमा ग्राहकहरूलाई मार पनि परिरहेको छ र व्यवसाय पनि मारमा पर्नु भएको छ। यसमा सुन चारी भयो जस्तै 1500 बढ्नु भनेको कुरा ठुलो होइन। एकैचोटि दिनमा चाहिँ 5000-10000 तक बढ्दाखेरिमा उपभोक्ता लगायत हामी व्यवसायलाई मार परेको छ। आज सस्तो भावमा अर्डर गर्नु भएको छ, भोलि महँगिन्छ, हामी व्यवसायलाई मारमा पर्छ, खरिदेर हामीले महँगोमा ल्याएर दिनुपर्ने भएको छ भने दोस्रो हामीले आज अर्डर गर्नु भएको छ, भोलि सुनको भाव गरिदिन्छ, हामीले महँगो हालेर किनेर ल्याएको सुनको भाव भोलि ग्राहकले नै लग्न मान्दिनुहुन्न र हामीलाई पनि समस्या छ। अहिलेको यस कारणले गर्दाखेरि सुनको भावलाई केही राज्यले पनि नियन्त्रण गरेर भावलाई दैनिकमा चाहिँ 1500 बढ्ने त ठिकै हो, तर यो 5000-10000 चाहिँ कन्ट्रोल गर्ने सम्भावना बनाएछ भने अति राम्रो हुन्थ्यो। हामी आम उपभोक्ता लगायत व्यवसायलाई पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ। उपभोक्तामा त खालि भाव सोध्ने र जाने मात्रै गर्नुहुन्छ, उहाँहरूले बनाउने मन गर्नुहुन्न, घटेपछि हामीलाई भन्नुहुन्छ, त्यो घट्ने भन्ने त खै त छैन, कहिले आज चाहिँ 2000 घटेको हुन्छ, भोलि 5000 रुपियाँ बढ्छ, यसले गर्दाखेरिमा उपभोक्तालाई त त्यसै असर परेको छ। झन् हामी आम व्यवसाय झन् त्यसको झन् बढी मारमा छौँ, हाम्रो कारोबार छ ठप्प छ।
0: सल्यानमा परेले अवैध रूपमा बालुवा गिट्टी तथा नदीजन्य पदार्थ ओसार पसार गरेको आरोपमा 5 सवारी साधन नियन्त्रणमा लिएको छ। जिल्ला पर्यटन कार्यालय सल्यानका सूचना अधिकारी तथा पर्यटन निरीक्षक देवराज भट्टाईका अनुसार जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा बालुवा तथा गिट्टी ओसार पसारमा प्रयोग भएका 2 टिप्पर र 3 ट्याक्टर नियन्त्रणमा लिइएको हो। प्रहरी तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले ती सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दंगीशरण गाउँपालिका वडा नम्बर 1 बाँकीमा रोटरी क्लब अफ तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिका वडा नम्बर 1 समन्वयमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। शिविरमा अस्ट्रेलियन चिकित्सक सहितको विशेषज्ञ टोलीले स्थानीय नागरिकको आँखा परीक्षण तथा उपचार गरेको हो। शिविरमा आँखा सम्बन्धी समस्या देखिएका नागरिकलाई आवश्यकता अनुसार निशुल्क औषधि वितरण, चश्मा वितरण गर्नुका साथै शल्यक्रिया समेत गरिएको वडा नम्बर 1 का वडा अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभएको छ। तपाई अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
10: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9880791694 र 9822856576।
11: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर: संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जान लाग्नु भएको छ। महासभाको 81औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। प्रतिनिधि सभाको पूर्ण बैठक बस्नुअघि आज विभिन्न 4 संसदीय समितिका बैठकहरू समेत बोलाइएको छ। संसद सचिवालयका अनुसार आज बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ। सो क्रममा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ। सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 मस्यौदा प्रतिवेदनमाथि पनि छलफल हुनेछ। सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था बाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलगाउन प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको छ। पक्राउ परेका व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा 3 प्रकारको हानि गरेमा मात्रै हत्कडी लगाउनु पर्ने भन्दै सर्वोच्च अदालतले अन्य अवस्थामा जो कसैलाई हत्कडी नलगाउन आदेश जारी गरेको हो। पक्राउ परेका व्यक्ति फरार हुने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक बन्दै गएमा र उसले आफू वा अरूलाई अन्य क्षति पुर्याउन सक्ने भएमा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेर मात्रै आवश्यकता अनुसार हत्कडी लगाउन भनेको हो। प्रकृति खबरमा अब विदेशको खबर: समुद्री आधी जापान तर्फ अघि बढ़दै गर्दा झण्डै 300 उडान रद्द गरिएका छन् भने 16 लाख भन्दा धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा रहन आग्रह गरिएको बीबीसीले जनाएको छ। जापान एयरलाइन्सले 135 र अल नेप्पोन एयरवेजले 140 उडान रद्द गरेको पनि समाचारमा उल्लेख छ। टोकियो आसपासका 9,000 भन्दा बढ़ी घरमा विद्युत सेवा समेत अवरूद्ध भएको छ। टोकियो, जीवा, कानागावा लगायतका क्षेत्रमा पहिरोको चेतावनी जारी समेत गरिएको छ भने केही रेल सेवा समेत स्थगित भएका छन्। र खेल खबरमा: जापानमा जारी विश्व एसियाली खेलकुदमा आज नेपालले कराँते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा हिजो प्रतिस्पर्धा गरेको छ। कराँतेको महिला कुमिटे 38 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिनु भएको हो। हिजो भएको खेलमा हङकङकी ओङ चेक ली सँग निरूपा 3-0 पराजित हुनु भएको हो। पुरूष कबड्डीमा नेपालले समूह बी को पहिलो खेलमै हार बेहोरेको हो। नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिनु भएको हो। हिजो भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको समाचारमा उल्लेख छ। यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विधा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन समितिद्वारा राजीनामा। मौसम आचार्यको संयोजकत्वमा अर्को निर्वाचन समिति बनाइयो। निर्वाचन तोकिएकै समयमा हुने। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै। प्रतिनिधि सभाको बैठक आज बस्दै। र विदेश खबरमा समुद्री आदि जापानतर्फ बढ्दै, झण्डै 300 उडान रद्द। खेल खबरमा एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन। हवस् त, बिहान 8 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनु डीसीलाई धन्यवाद दिँदै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
2: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764670 सेवा गर्ने मौका दिनुहोस्
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनाश भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म

0: नेपाली मोबाइल नम्बर 98575 20 456।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
0: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दान। हाम्रा सेवाहरू:
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 082-522-101 र मोबाइल नम्बर 98-577-80-103।
3: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
4: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
5: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
4: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय विक, मोबाइल नम्बर 98476-55-400।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के बुझ्नु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गएसन्छ भन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिप्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
12: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
11: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड, तुलसीपुर 5 ग लाइन, रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
11: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
13: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
11: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97487-060-11 र 98578-40-600।

0: ഇന്ത്യ ഇന്ത്യ
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-0611 र 98-10-87-3180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
6: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
9: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
10: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सजेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98-578-2038।
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
2: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-9918।
6: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
6: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
0: सीट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
6: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
0: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
6: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
0: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
6: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
0: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
6: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
0: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
6: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
0: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
6: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
0: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
6: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
0: मोडिफाई गरेर सवारी साधन नचलाउने,
6: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
0: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
6: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
0: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
6: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जद्वारा जनहितमा जारी सन्देश।
12: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
13: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
12: त्यही त खै, यिनलाई चेत किन नआउला?
13: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
14: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
3: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9747806011 र 9855840601
6: खुसीको खबर
7: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
3: मोबाइल नम्बर 9680719194 र 9822856576
6: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
10: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
9: हामी कहाँ उपलब्ध सेवाहरू
11: दाँत निकाल्ने
9: नयाँ दाँत राख्ने
11: झिक्न नपर्ने गरी दाँत राख्ने
9: दाँत भर्ने दाँत सफा गर्ने
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
9: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9556038443 र 9810857772
13: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
14: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
13: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
14: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुचुङचुङ डगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
15: हामी कहाँ साल शिशो अस्ना सासु चौका झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
9: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासोक डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9484148394।
16: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
17: के भो बोलादै के गुनगुनाइरहेको?
16: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
17: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
16: यति सजिलै?
17: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
18: हिमाल पहाड तराई हामी सबै नेपाली हौ कोही छैनौ पराई।
19: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योग

0: उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हिमाल पहाड तराई हामी सबै नेपाली हौं, कोही छैनौ पराई।
4: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
0: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
0: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
0: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
0: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848401188।
6: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
7: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: खुशीको खबर: तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन गाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको गरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9910126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
9: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
14: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 98476355400।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 9812919918

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487061 र 98578840601।
7: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0825104002 र मोबाइल नम्बर 98578239071।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
5: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478449683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
8: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
8: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
8: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
9: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

0: सुन न मलाई कुरा भन्नु थियो
1: मैले पनि तिमीलाई एउटा कुरा भन्न चाहन्छु पहिला मैले भन्छु नि है मैले एउटा केटालाई माया गर्छु उसैसँग बिहे गर्न चाहन्छु तर तिमीलाई थाहा छ नि मेरो ड्याडी कस्तो हुनुहुन्छ भनेर तिमी त मेरो साथी हो प्लिज हेल्प मी

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: मेरी अम्मोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल चिसौ असना सासु चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरा चोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894, 9484148094।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: खुशीको खबर,
11: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822856576।
10: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।

0: राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98577 20 756। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
1: बात तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 98-578-80-103।
1: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
2: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
2: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
0: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
2: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
0: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
2: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
0: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
2: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
0: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
2: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
0: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
2: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
0: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
2: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
0: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
2: मोडिफाई गरेर सवारी साधन नचलाउने,
0: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
2: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
0: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
2: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 MHz द्वारा जनहितमा जारी सन्देश।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 MHz।
4: तपाईं सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुनै गए सन्च हुन्न भने
0: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा छिप्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइट केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आईसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
9: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
10: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
11: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
12: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
11: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
12: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
13: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
14: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
15: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
16: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
11: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊ
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी ओल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
6: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
7: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
8: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
7: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
7: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
8: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904 अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601 मोबाइल नम्बर 97487060011 र 9858740601
10: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
11: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
10: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
12: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त कुनै गए सन्च हुन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
2: बात तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दाङ, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 9857780103।
2: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
12: दन्त परीक्षण तथा परामर्श सेवा,
13: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
13: दाँत निकाल्ने,
12: दाँत भर्ने,
13: दाँतको जरादेखि उपचार गर्ने,
12: कृत्रिम दाँत लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
13: दाँतको कस्मेटिक उपचार,
12: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848404188।
14: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, तपाई सँगसँगै।

0: ഇന്ത്യ ചെറിയ വർക്കത്തിൽ ഏറ്റവും ജാതികാര്.
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ. आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन.
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल.
3: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ. साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ.
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ. प्रोप्राइटर हरिबिक. सम्पर्क मोबाइल 9857720308.
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्.
5: खुसीको खबर.
6: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
7: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक. आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म. थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ.
8: मोबाइल नम्बर 9860719194 र 9822856576.
4: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
9: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्. अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्. बुढालाई भने मतलबै छैन.
10: टेन्सन नगर्न बुढी, सल्यानमा 7 औं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि. त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ. त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ.
9: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि. प्रोप्राइटर अजय दिक. मोबाइल नम्बर 9846655452.
11: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ. अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त.
11: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे. म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा.
13: हामी कहाँ साल, सिसौ, असरा, सालको चौकस, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ.
4: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ. प्रोप्राइटर हेमन्त प्रकाश ओली. सम्पर्क मोबाइल नम्बर 9558823894, 9458814894.
10: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्.
9: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ. साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ.
10: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ. प्रोप्राइटर दिनेश कुमार खड्गा. मोबाइल नम्बर 98417055 सधैं सेवा गर्ने मौका दिनुहोस्। सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
8: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98578-80-103।
8: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
14: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
8: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू फिंगर प्रिन्ट, हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
8: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
15: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली कडी रोड अन्तर्गत छारेभीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार भेञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्यूयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे, तर प्रधानमन्त्री शाह न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार शुरू भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर अर्थात डेटा हब प्रणालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित शेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधार सहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा पछ्याउन समस्या भएको छ। 2 ठाउँबाट पहिरो खसेपछि झण्डै 100 मिटर सड़कमा ठूलठूला ढुङ्गा थुप्रिएका छन्। सड़कमा खसेका ढुङ्गा सामान्य स्काभेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सड़क खुलाउन निरन्तर काम भइरहेको तर झण्डै 1 हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सड़कको भीरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाड़ी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवत जावत नगर्न आग्रह समेत गर्नुभएको छ। गएको शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलाश मान सरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्। मोदी खोला र किमरूङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सड़क गएको साउन 28 गतेदेखि अवरूद्ध थियो। सड़कको प्रारम्भिक पुनर्निर्माण तथा मरमत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 को बिरेठाटी एबीसी र पुन हिल तथा घोडेपानीको प्रवेशद्वार हो। बिरेठाटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
4: इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ
0: विदाईका लागि विमानस्थलमा तामझाम नहुने, डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले हत्कडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम, उसको व्यवहार, आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कडी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कडी लगाउन सकिने जनाएको छ। रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1,700 रूपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,300 रूपियाँले घटेर तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 30 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गएको छ, पाँचजना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ़्यो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएच केले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा, उडान र रेल सेवा प्रभावित भए। जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत पुरूष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अंक जोड्दा पाकिस्तानले 30 अंक बनायो। त्यस्तै दोस्रो हाफमा नेपालले 26 अंक थप्दा पाकिस्तानले 28 अंक जोड्यो। नेपालले दुवै हाफमा कुल 43 अंक बनाउँदा पाकिस्तानले 58 अंक जोड्दै 15 अंकको जित निकालेको हो। पहिलो खेलमा नेपालले थाइल्याण्डसँग 59-48 अंकले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 पराजित गरेको हो। यस्तै कराँतेको महिला टीम काताको कासे पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेसँग 5-0 पराजित भएको हो। त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो। यस्तै पौडीको महिलातर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारेभीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुवानका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: खुशीको खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9880791194 र 9822186576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 उपलब्ध।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट: सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
2: खुशीको खबर। तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
8: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
1: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
5: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578 20756।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
12: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
12: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
12: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारे डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू?
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
13: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 98560 38443 र 98105-97-72।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित ज्योति

0: भनेको त बुद्धिपो दिएर गयो त्यो यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटक कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योगमा
1: हामी कहाँ सार चिसौ असना सासु चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
2: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो दाङ
1: प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894
3: किसानहरूका लागि खुसीको खबर
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845-27-695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईँ सँगसँगै

0: ये रिया बरकते ऐसे तुम्हें मिठुनों क्या निकाल
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071। घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पासी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
3: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी खुडा ग्रासी चुलेसी खुर्पा आँसी डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने कैसीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दान एसबीआई बैंकको एटीएम अगाडि प्रोप राइटर अजय दिक मोबाइल नम्बर 9846655452।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578251188 र 98478140188।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
13: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
14: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
15: अब के बुझ्नु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुनै गैस हुन्छ भन्दा भने
14: किन पिर गर्नुहुन्छ कालो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
16: हामी कहाँ उपलब्ध सेवाहरू?
17: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
4: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
16: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
4: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
19: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान, फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 98-578-80-103।
4: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
20: र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: नमस्कार। बेलुकी 6 बजेको प्रकृति खबरमा सहकर्मी लक्ष्मण विश्वकर्मासँगै म संगीत बस्यालको तपाईलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट एकैसाथ संसारभर सुनिरहनु भएको छ।
1: प्रकृति खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: बाढ़ीमा परि सम्पर्क विहीन भएका तुलसीपुरका थप दुईजनाको कुशको शव बनाएर दाह संस्कार। सल्यानमा बितेको 2 महिनाको अवधिमा 31 वटा सवारी दुर्घटना हुँदा 7 जनाको ज्यान गयो।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन समिति पुनर्गठन। कांग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाहको उम्मेद्वारी घोषणा।
0: भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन दाङ प्रशासनको आग्रह। टीकापुर घटनामा रेशम चौधरीले राष्ट्रपतिबाट पाएको माफी सर्वोच्चबाट सदर।
1: र विदेश खबरमा अमेरिकी घोषणापछि इराक तथा टर्कीद्वारा इरानी एयरलाइन्समाथि प्रतिबन्ध। खेल खबरमा महिला भलिबलमा नेपाल हङकङसँग पराजय।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9843-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: भोटेकोशी बाढ़ीमा परि सम्पर्क विहीन भएका तुलसीपुर 13 का थप 2 जनाको आज कुशको शव बनाएर दाह संस्कार गरिएको छ। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएको करिब 1 महिनापछि घर परिवारले कुशको शव बनाएर दाह संस्कार गरेको वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार विनाशकारी बाढ़ीमा बेपत्ता भएका दमरगाउँ निवासी नारायण अधिकारी र शोभाराम योगीको कुशको शव बनाएर दाह संस्कार गरिएको हो। उनीहरू दुवैजना झण्डै 5-7 महिना अघि नुवाकोटको एक हाइड्रो पावरमा मजदूरी गर्न गएका थिए। बाढ़ीका कारण बेपत्ता भएका उनीहरूको हालसम्म कुनै सम्पर्क नभएपछि घर परिवारले कुशको शव बनाएर आफ्नो संस्कार अनुसार दाह संस्कार गरेका हुन्। यसअघि गत आइतबार सोही ठाउँका बाढ़ीमा परि बेपत्ता भएका एकै परिवारका 2 जनाको पनि यसै गरी दाह संस्कार गरिएको थियो।
1: दाङमा यही असोज 9 गतेदेखि 11 गतेसम्म हावाहुरी चट्याङसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय दाङले सतर्कता अप्नाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न भागसँगै दाङमा पनि यसको प्रभाव पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ। कार्यालयले एक सूचना जारी गर्दै भारी वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा दाङ जिल्ला भएर बग्ने नदी तथा राप्ती नदी, बबई नदी र राप्ती नदी लगायत नदी तथा खोलामा बाढ़ी र कटानको जोखिम बढ़न सक्ने भएकाले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अप्नाउन आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट सम्भावित विपदजन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय, स्थानीय तह, क्षेत्रगत क्लस्टर, रेडक्रस तथा सम्बन्धित सरकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको उल्लेख गरेको छ। प्रशासनले अत्यावश्यक काम बाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित जोखिमबाट बच्न विशेष सावधानी अप्नाउन सर्वसाधारण नागरिकमा अनुरोध गरेको हो। प्रशासनले विपद सम्बन्धी सूचना तत्काल आदान प्रदान गर्न तथा आम संचार माध्यम मार्फत विपद सचेतना फैलाउन समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ।
0: र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर रामनारायण मण्डलले प्रतिष्ठानमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणसँगै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल र अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाइलीले शिक्षा अध्यक्ष मण्डललाई स्वागत तथा बधाई ज्ञापन गर्नुभएको हो। उहाँहरू तीनैजनाले शिक्षा अध्यक्ष मण्डललाई खादा तथा पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो। साथै सबैले सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ। सो अवसरमा उपकुलपति मिश्रले शिक्षा अध्यक्षको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक उन्नयनमा नवनियुक्त शिक्षा अध्यक्षको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले शिक्षा अध्यक्ष मण्डलको आगमनले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप गतिशील बनाउन सहयोग पुग्ने बताउनु भएको छ।
1: सल्यानमा पछिल्लो दुई महिनाको अवधिमा सवारी दुर्घटनामा परि 7 जनाको ज्यान गएको छ भने 49 जना घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार श्रावण र भदौ महिनामा विभिन्न स्थानमा 31 सवारी दुर्घटना भएका हुन्। ती दुर्घटनामा परि 7 जनाको ज्यान गएको र 49 जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख जयराम घरतीले जानकारी दिनुभएको छ। उहाँका अनुसार श्रावण महिनामा मात्रै सवारी दुर्घटनामा परि 19 जना घाइते भएका हुन्। यस्तै भदौ महिनामा भएको दुर्घटनामा परि 7 जनाको ज्यान गएको र 30 जना घाइते भएका छन्। बितेको दुई महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्। यस्तै गरी प्रहरीको तथ्याङ्क अनुसार 17 मोटरसाइकल दुर्घटना भएका हुन् भने 5 जीप कार, 4 अटो, 2 फोर्स गाड़ी, 2 ट्रक र 1 स्काभेटर दुर्घटनामा परेका हुन्। यसैबीच ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गरी 432 जना चालकलाई कार्यवाही समेत गरेको छ। कार्यवाहीबाट दुई महिनाको अवधिमा 3,90,500 रूपियाँ राजस्व संकलन भएको परिनायक निरीक्षक घरतीले जानकारी दिनुभएको छ। साउन महिनामा 214 सवारी साधनलाई कार्यवाही गर्दा 1,28,000 रूपियाँ र भदौ महिनामा 218 सवारी साधनलाई कार्यवाही गर्दा 2,02,500 रूपियाँ राजस्व संकलन भएको हो।
0: नेपाली कंग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाहले उम्मेद्वारी घोषणा गर्नुभएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत भोलि हुने तुलसीपुर स्तरीय पालिका अधिवेशनमा शाहले सभापति पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो। नेपाली कंग्रेसका वडा अधिवेशनहरू सम्पन्न भएसँगै अब नगर अधिवेशनहरू सम्पन्न हुने चरणमा पुगेका छन्। शाह तुलसीपुर उपमहानगरपालिका 5 निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ। उहाँ 2074 र 79 स्थानीय निर्वाचनमा लगातार 2 अध्यक्ष निर्वाचित हुनुभएको हो। उता घोराई उपमहानगरपालिकामा नगर सभापति पदका लागि युवा नेता तिलक रावत र प्रदीप मचगैयाले उम्मेद्वारी घोषणा गर्नुभएको छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि निर्वाचन समितिको पुनर्गठन गरिएको छ। यही असोज 11 हुने भनिएको निर्वाचनको मिति नजिकै गर्दा वरिष्ठ अधिवक्ता रेवती रमन भट्टराई संयोजक रहेको समितिले राजीनामा दिएपछि अर्को समिति गठन गरिएको हो। जिल्ला बार एसोसिएशनका अध्यक्ष मणिराज आचार्य मौसमको संयोजकत्वमा 3 निर्वाचन समिति गठन गरिएको संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार सदस्यमा पूर्व अध्यक्ष नारायण प्रसाद भूषाल र पूर्व अध्यक्ष टंकसिंह बुढाथोकी रहनु भएको छ। विधान विपरीत वाणिज्य सदस्य भनेर उम्मेद्वारी हाल्न लगाएपछि निर्वाचन समितिले राजीनामा दिएको संघको भनाइ छ। साथै उहाँले तोकिएको समयभित्रै निर्वाचन हुने गरी निर्वाचन प्रक्रिया अघि बढ़ेको पनि उहाँले जानकारी दिनुभएको छ। संघको नेतृत्वको लागि 2 समूहले प्यानल बनाएका छन् भने 1 भने स्वतन्त्र उम्मेद्वारी का रूपमा चुनावी मैदानमा रहनु भएको छ। संघको अध्यक्ष पदमा ध्रुव कुमार गहतराजको नेतृत्वमा साझा व्यावसायिक प्यानल र नरेश कुमार श्रेष्ठको नेतृत्वको प्यानल रहेको छ भने अनिल आचार्यले एकल रूपमा उम्मेद्वारी दर्ता गर्दै चुनावी मैदानमा उभिनु भएको छ।
0: दाङ जिल्ला भलिबल संघको अध्यक्षमा लक्ष्मण बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ। बेलजुण्डीमा भएको संघको अधिवेशनले बस्नेतको नेतृत्वमा 13 सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो, जसको वरिष्ठ उपाध्यक्षमा भरत कुंवर, उपाध्यक्षमा भूमि सराब बाठा, महासचिवमा दुर्लभ कुमार श्रेष्ठ र कोषाध्यक्षमा ईश्वर केसी निर्विरोध हुनु भएको छ। त्यसै गरी सदस्यमा राजु एरी, नवराज खत्री, लीला बहादुर घरती, कमल दसौदी, पूरण विक र जितेन्द्र चौधरी रहनु भएको छ। संघका उपाध्यक्ष भरत कुंवरको अध्यक्षता तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भीम ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
1: तुलसीको रूप महानगरपालिका वडा नम्बर 6 को वडा कार्यालयको आयोजना तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा आज गाईडोहरमा निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा वडावासीहरूले निशुल्क आँखा जाँच गराएको वडाध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभएको छ। उहाँले आँखा स्वास्थ्य चेक जाँचका क्रममा मोतिया बिन्दुको समस्या देखेका बिरामीको निशुल्क अपरेशन गर्ने समेत बताउनु भएको छ। उहाँले आँखा जस्तो संवेदनशील अंग भएकाले यसको समयमै चेक जाँच गराउनु पर्दछ भन्ने सन्देश दिनका लागि ओडाले आँखा शिविरको आयोजना गरेको बताउनुभयो। शिविरमा आँखा जाँच, निशुल्क औषधि वितरण र मोतिया बिन्दु भएका बिरामीलाई आवश्यक परामर्श दिइएको थियो।
0: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998918।
0: प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: शहरी चालक अनुमति पत्र, लाइसेन्सको छपाई र वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकाय बीच त्रिपक्षीय सम्झौता भएको छ। यस सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाटै प्राप्त नभई मात्र नभई आफूले चाहेको ठेगाना अर्थात घरमै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुक मार्फत यसको जानकारी गराउनु भएको हो। मन्त्री लम्सालका अनुसार आज पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्र बीच उक्त महत्वपूर्ण त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
0: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार तथा श्रम आपूर्ति कर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुविधी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दाखेरि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
1: <S- <S- सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरूद्ध परेको रिट खारिज गरिदिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीको कैद सजाय माफी विरूद्ध परेको रिट खारिज गरिदिएको हो। टीकापुर हत्याकाण्डको मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट कैद सजाय पूरा नहुँदै कैद छूट दिएपछि सो विरूद्ध पीड़ित शारदा बोहरा कडायतले मुद्दा दर्ता गराउनु भएको थियो। शारदा सो घटनामा परि ज्यान गुमाएका परेरी निरीक्षक केशव बोहराकी धर्मपत्नी हुनुहुन्छ। टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशम विरूद्ध कैलाली जिल्ला दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले 2079 जेठ 2 गते मात्रै सदर गरिदिएको थियो, तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय छूट माफी गरिदिएपछि उहाँ 2079 जेठ 15 गते दिल्ली बजार कारागारबाट रिहा हुनुभएको थियो। कैद सजाय छूट नदिएको भए चौधरी 2094 सालसम्म जेलमा नै बस्नुपर्ने अवस्था थियो। अदालतको फैसला अनुसार थप 14 वर्ष जेल बस्नुपर्ने भए पनि आम माफीपछि सो कैद मिना भएर उहाँ कारागार मुक्त हुन सफल हुनुभएको थियो।
0: सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश कुमार रिग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो। दाहाललाई मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। उनी पक्राउ परेपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
1: प्रकृति खबरमा अब केही संक्षेप खबर। जनता समाजवादी पार्टी जसपा नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका कापेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज प्रदेशसभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
0: ग्यासमा कालोबजारी गरेको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर 6 साना गाउँका 47 वर्षीय सरोज नहकुल रहेका छन्।
1: त्रिपुरेश्वरमा हिजो भएको आगलागीमा पनि घाइते भएका चालकको निधन भएको छ। 25 वर्षीय चालक दावा लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार लामाको हिजो राति नै निधन भएको हो। अस्पतालका अनुसार चालकको शरीरको 90% भाग जलेको थियो।
0: अब विदेश खबर। अमेरिकाले सेप्टेम्बर 23 अर्थात भोलिदेखि विश्वभर इरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्टक बेस्टेन्टको यो घोषणासँगै टर्की, इराक र जर्जियाले पनि इरानी एयरलाइन्सलाई आफ्नो देशमा प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार इराकी अधिकारीले अमेरिकी घोषणापछि इराकले इरानी एयरलाइन्सका उडानहरू स्थगित गर्ने बताएका हुन्। त्यस लगत्तै जर्जियाले पनि इरानी एयरलाइन्सहरूलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।
1: र खेल खबरमा, जापानमा जारी 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङकङसँग नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। हङकङ नेपालमाथि पहिलो सेटमा 25-20 विजयी भएको हो भने खेलको दोस्रो सेटमा 25-19 आफ्नो पक्षमा पारेको हो। त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि 28-26 जित निकालेको हो। अब नेपालले 11 स्थानका लागि मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ।
0: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिलेसम्म प्रसारण गरिएका खबरका प्रमुख शीर्षकहरू फेरि एकपटक।
1: बाढ़ीमा परि सम्पर्कविहीन भएका तुलसीपुरका थप 2 जनाको कुसको शव बनाएर दाह संस्कार। सल्यानमा बितेको 2 महिनाको अवधिमा 31 सवारी दुर्घटना हुँदा 7 जनाको ज्यान गयो।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन समिति पुनर्गठन। कंग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाहको उम्मेद्वारी घोषणा।
1: भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन दाङ प्रशासनको आग्रह। टीकापुर घटनामा रेशम चौधरीले राष्ट्रपतिबाट पाएको माफी सर्वोच्चद्वारा सदर।
0: र विदेश खबरमा अमेरिकी घोषणापछि इराक तथा टर्कीद्वारा इरानी एयरलाइन्समाथि प्रतिबन्ध, खेल खबरमा महिला भलिबलमा नेपाल हङकङसँग पराजित।
1: हवस् त बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपूरको सल्यानका प्राविधिक शिवा डाङ्गीलाई धन्यवाद दिँदै सहकर्मी संगीत बस्यालसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत निकाल्ने
5: दाँत भर्ने
4: दाँतको जरादेखि उपचार गर्ने
5: कृत्रिम दाँत लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
4: दाँतको कस्मेटिक उपचार
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
7: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9745806011 र 9858840601
1: खुसीको खबर
9: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9022816576
10: हेर्नुहोस्। दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
11: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
12: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएस हुन्छ भन्नु भने
11: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
13: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
14: हामी कहाँ उपलब्ध सेवाहरू?
15: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
13: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
14: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धि प्रसाद पनेरूबाट सुन्नुहोस्। रसुवाको भोटेको सीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धार कार्य गरिरहेको छ। नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गत परिचालित फौजले नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा बेस खड़ा गरी खोज तथा उद्धार गरिरहेको हो। यसक्रममा नेपाली सेनाले प्रभावित क्षेत्रबाट 3912 जना स्वदेशी तथा 283 जना विदेशी गरी 4195 जनाको हवाई उद्धार गरेको छ। पछिल्लो समय नेपाली सेनाले स्वदेशी तथा विज्ञ प्राविधिक तथा जलविद्युत आयोजनाका प्रतिनिधिहरूसँगको समन्वय र सहकार्यमा विभिन्न जलविद्युत आयोजनाको सुरुङहरूमा खोजी कार्य गरिरहेको छ। यस क्रममा असोज 3 गते माथिल्लो त्रिशुली 1 को अडिट टनेलबाट 11 शव निकाली सैनिक हेलिकप्टरबाट त्रिशुली पुर्याइएको छ। यस्तै असोज 2 गते नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले उक्त आयोजनाको टनेलभित्र ढलान गर्न बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा भेटिएका 13 जनाको शव निकालेको थियो। यस्तै त्रिशुली 3 को टनेल तथा पावर हाउस इलाकामा खोजी कार्य जारी छ भने त्रिशुली 3B को पावर हाउस इलाकामा उत्खनन गरी खोजी गरिरहेको छ। यसै गरी लाङटाङ र चिलिमे जलविद्युत आयोजनाको सुरुङमा समेत खोजी कार्य जारी छ। यस क्रममा चिलिमे जलविद्युत आयोजनाको सुरुङको अन्तिम किनारासम्म पुगी नेपाली सेनाको गोताखोर सहितको खोज तथा उद्धार टोलीले भदौ 31 गते 4 शव र 1 मानव अंग निकालेको छ। चिलिमेको सुरुङमा भदौ 15 गते समेत 1 शव तथा 1 मानव अंग फेला परेको थियो। यस्तै रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन र नलपरासी पूर्वका विभिन्न क्षेत्रहरूमा नेपाली सेनाका 8000 भन्दा बढ़ी फौजले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क तथा पुल सुचारू एवं आपतकालीन उपचार सेवा दिइरहेको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार सेवा तथा मेडिकल पटुलबाट हालसम्म 3996 जनाले स्वास्थ्य सेवा लिएका छन्। यसैगरी बाढ़ी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढ़ी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यस क्रममा दुर्गम तथा सड़क सम्पर्कबाट विच्छेद भएका स्थानहरूमा ड्रोनको प्रयोग गरी राहत सामग्री ढुवानी गरिएको छ। यस क्रममा नेपाली सेनाको ड्रोन मार्फत असोज 2 गतेसम्ममा नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानहरूमा 30,027 केजी राहत सामग्री तथा अत्यावश्यक सामग्रीहरू ढुवानी गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी असोज 3 गते स्वदेश फिर्ता हुनुभएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जङ केसीले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा प्रधान सेनापतिले भदौ 31 गते चिनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटवार्ताको क्रममा उहाँहरूबीच आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो। चीन भ्रमणका क्रममा प्रधान सेनापतिले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय लगायत चिनिया सैनिक तालिम तथा शिक्षण संस्था एवं इकाईहरूको निरीक्षण गर्नुभएको थियो। भदौ 28 गते चीन प्रस्थान गर्नुभएका प्रधान सेनापति बेजिङमा सञ्चालित 13 बेजिङ स्याङसन फोरममा समेत सहभागी हुनुभएको थियो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलालाई असोज 1 गते हवाई उद्धार गरेको छ। बेसले रूकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका 1 की 30 वर्षीय मीना केसीलाई हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको भदौ 28 गते हवाई उद्धार गरेको छ। बेसले जाजरकोट जिल्ला कुसे गाउँपालिका 7 की 42 वर्षीय लालसरा रोकायालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै बेसले रूकुम पश्चिम जिल्ला सानीभेरी

0: गाउँपालिका छ स्थित कोटगाउँ सिमली सड़क खण्डमा जीप दुर्घटनामा घाइते चारजनाको भदौ 28 गते हवाई उद्धार गरेको थियो। पश्चिम पिर्तना अन्तर्गतका विभिन्न युनिटहरूबाट साउन 30 गतेबाट खटिएको संयुक्त टोलीले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क पुननिर्माण गरेको छ। पुननिर्माण भएको सड़क पश्चिम पिर्तनापति उपराति श्री भोलानाथ थापाले असोज 2 गते अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 का अध्यक्ष श्री विष्णु बहादुर केसीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। पुननिर्माण भएसँगै उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा आएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री।
3: श्रोता, नेपाल चीन सीमा क्षेत्र नजिकैको लेन्ती खोलाको माथिल्लो भेगबाट भदौ 10 गते भोटेकोशी नदीमा ठूलो बाढ़ी आयो। बाढ़ीले भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रका बस्ती, जलविद्युत आयोजना, सड़क पुल र पूर्वाधारहरूमा ठूलो जनधनको क्षति पुर्यायो, जसमध्ये मानवीय क्षति सबैभन्दा ठूलो र अपूरणीय बन्यो, किनकि बाढ़ीले भत्काएका जलविद्युत, सड़क पुल र घरहरू कालान्तरमा फेरि बन्लान्, तर बाढ़ीले जीवन गुमाएकाहरूले पुनर्जीवन कहिले पाउने छैनन्। बाढ़ीले आफन्त गुमाउन पर्नेहरूको पीड़ामा लगाउने औषधि कतै पाइने छैन।
4: भुटेकोशी बाढ़ीको विपद जति त्रासदीपूर्ण थियो, त्यसपछिको विपद प्रतिकार्य समेत कठिन थियो। हो, यही संवेदनालाई बुझेर राज्यले बाढ़ी प्रभावित क्षेत्रबाट जीवितै उद्धार गर्ने प्रयासमा आफ्नो सम्पूर्ण साधन, स्रोत र सामर्थ्य प्रयोग गर्यो। नेपाल सरकारका संघीय, प्रदेश र स्थानीय तहका सबै संयन्त्रले अभूतपूर्व एकता र दृढताका साथ कार्य गरे। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्पूर्ण सरकारवाला निकायहरूले देखाएको साहस र जोखिमका साथ गरेको कार्य उत्तिकै प्रशंसनीय रह्यो। विपद प्रति कार्यमा मित्र राष्ट्रहरू, दात्री निकाय र शुभेच्छुकहरूले दिएको सहयोग र साथ अविस्मरणीय बन्यो।
3: यसैबीच सरकारवाला सबै पक्षसँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गरी नेपाली सेनाले विपद प्रति कार्यमा बहुआयामिक भूमिका खेल्यो र खेल्दैछ। यसक्रममा सैनिक संरचनाभित्रका विभिन्न अंगहरू विपद प्रति कार्यमा एकसाथ खटिए। तालिम, अनुभव, जिम्मेवारी, विशेषज्ञताका आधारमा कार्य विभाजन गरी विपद प्रति कार्यको आवश्यकता अनुसार खटाइएका फौजहरूले आफ्नो क्षमता अनुसार कार्य गरी विपद प्रति कार्यलाई प्रभावकारी त बनाएकै छन्। समग्रमा संस्थाकै नाम उच्च भएको छ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा विपद प्रति कार्यमा विशेष जिम्मेवारी सहित खटिएका सैनिक युनिटहरूले कसरी काम गरे र गरिरहेका छन् त यसबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी सबिना तामाङ
4: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। भुटेकोशी बाढ़ीपछिको विपद प्रति कार्य असाध्यै चुनौतीपूर्ण थियो। खास गरी विपदको प्रकृति, सड़कहरूमा पुगेको क्षति र भौगोलिक अवस्थितिले खोज, उद्धार, उपचार र राहत कार्यमा हेलिकप्टर नै सबैभन्दा प्रभावकारी माध्यम बन्न पुग्यो। विपद प्रति कार्यको संवेदनशीलतालाई दृष्टिगत गरी नेपाल सरकारले सैनिक तथा गैर सैनिक हवाई साधनहरूको प्रयोग गरेको हो।
3: यसै क्रममा नेपाली सेनाका हवाई साधन मार्फत विभिन्न प्रभावित इलाकाहरूबाट हालसम्म 4,195 जनाको उद्धार गरिएको छ, जसमध्ये 283 जना विदेशी नागरिक रहेका छन्। बाढ़ी लगत्तै विद्युत गृह क्षेत्रहरूबाट 279 जना र सुरुङभित्रबाट 3 जना गरी कुल 282 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कार्यमा परिचालित हवाई फौजको तयारी, परिचालन र कार्य सम्पादनबारे जानकारी गराउनुहुँदै हवाई प्राविधिक सेवाकी सेनानी श्री शर्मिला खड्का,
5: प्रारम्भिक चरणमा प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेर देशबाट चाहिँ अब हेलिकप्टरहरू कहाँ कहाँ ल्यान्ड गर्न सक्छ, कुन कुन एरियाबाट चाहिँ तत्काल उद्धार गर्ने भनेर पहिला चाहिँ हामीले यो जोखिममा रहेको नागरिकको उद्धारको लागि प्रायोरिटी दिएर उद्धार घाइते र बिरानीको स्थानान्तरण र त्यसपछि चाहिँ बल्ल राहत सामग्रीहरूको ढुवानी गर्यौं। भदौ 10 गतेदेखि असोज 2 गतेसम्म राहत सामग्रीहरू चाहिँ 1,40,018 केजी ढुवानी गरेका छौँ। एउटै संयुक्त रूपमा आर्मीले नै लिड गरेर सबै हेलिकप्टरहरू चाहिँ केन्द्रित रूपमा आवश्यकता अनुसार उद्धार तथा राहत सामग्रीहरूको ढुवानी गर्यौं।
4: फिल्ड तहको समस्या फिल्डमै रहेर समाधान गर्ने अवधारणा अनुरूप भोटेकोशी बाढ़ीको विपद प्रतिकारेमा अभ्यास गरिएको छ, जस अनुसार नेपाली सेनाले त्रिशुलीको मैथिली क्याम्प स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा उपरती श्री रंजित थापा पीएचडीको नेतृत्वमा विपद प्रतिकारे ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्चेमा सहायक रती श्री उज्जवल विक्रम राणाको नेतृत्वमा फरवर्ड कमाण्ड सेन्टर स्थापना गरी कार्य गरेको छ, जसका कारण विपद प्रतिकारेमा खटिएका सबै संयन्त्रहरूबीच आपसी समन्वय, सहकार्य र छिटो निर्णय लिन सहज भएको छ।
3: भोटेकोशी बाढ़ीले निम्त्याएको विपद कल्पना भन्दा बाहिरको थियो, त्यसैले खोज उद्धार र राहत जस्ता कार्यहरू समेत असाध्यै कठिन बन्यो। यसबीच अति विषम भौगोलिक परिस्थिति, उसिएका अँध्यारा सुरुङहरू, निरन्तरको वर्षा र पहिरोको उच्च जोखिमका बावजुद विशेष फौज बाहिनी अन्तर्गतका सकल दर्जाले आफ्नो जीवन नै जोखिममा राखेर देखाएको त्याग र साहस नेपाली सेना र राष्ट्रकै लागि गौरवको विषय बनेको छ। विशेष फौजका बाहिनीपति सहायक रथी श्री अनुप विक्रम राणा,
6: विशेष गरी टनेलमा इन्ट्री हुने र सोच्दै नसकेको एकदमै हाई स्केलमा यो ड्यामेज भएको कारणले चाहिँ गाउँ बस्ती नै घरहरू नै नदेखि त्यसरी पुरै लगेको हुँदा यो सोचेको भन्दा धेरै अप्ठ्यारो किसिमको र यस्तो किसिमको लागि हाम्रो तयारी नगर्दा पनि हाम्रो फौजले निकै नै बहादुरीका साथ जोखिम लिएर चाहिँ रेस्क्यूमा कटिबद्ध भएर खटेका थिए। विशेष गरी यो टनेल इन्ट्रीको दौरान आवश्यक रेस्क्यू इक्विपमेन्टहरू, थर्मल डिटेक्टर, ड्रोन, अक्सिजन सिलिन्डरहरू, अत्याधुनिक रेस्क्यूको सामानहरूको चाहिँ अलिक कमी हामीले सम्हाउ जोड्यौं, पछि त आयो। अब त्यस्तै यो टनेल रेस्क्यूको दौरान यो विद्युतीय टनेलहरूमा चाहिँ रेसो गर्दा इलेक्ट्रिसियन तथा दक्ष टनेल एक्सपर्टहरूको चाहिँ उद्धार कार्यमा कठिनाई हुन्छ। त्यसलाई पनि एक दिनमा हामीले 21 हेलिकप्टर पनि चलायो, यो न्यारो एयर स्पेसबाट उड्नु पर्ने, त्यस्तै उद्धार गर्नुपर्ने ठाउँहरूमा हेलिप्याडहरू नहुनु, ओभर गरेर कति जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूलाई रेस्क्यू गर्नुपर्ने र हामीहरू झरेर के हेर्नुपर्ने र सिलिङ गरेर स्काइबेटरहरू, मिनी स्काइबेटरहरू, त्यो कम्प्रेसरहरू, हेभी इक्विपमेन्टहरू चाहिँ हेलिकप्टरको माध्यमबाट हामीमा भएको MI-17 मात्र सम्भव थियो र आवश्यक स्तरमा बाटोघाटो नहुनु, त्यो ठाउँ एकदम दलदल र हिलो लेदोले भरिपूर्ण भएर एकदमै अप्ठ्यारो। र अर्को भने मौसमी हालत, यो बर्खाको समय भावनाले मौसमी परिवर्तन, एयर स्पेसमा खुल्ला नहुने, 2:30-3 बजे पश्चात चाहिँ धुम्ची इलाकामा चाहिँ हामीले एयर अपरेसन गर्न सक्दैन थियो, हुसुर लाएर एयर क्लियर नभावनाले। यो विभिन्न किसिमका यस्ता किसिमका हामीले अनुभवहरू जुन चाहिँ अब हामीले भविष्यमा यस्ता किसिमका घटनाहरूलाई चाहिँ सहज रूपमा लिन हामीले यसलाई चाहिँ ठुलो लेसन लर्नको रूपमा लिएका छौँ।
4: भोटेकोशी बाढ़ीको सबैभन्दा चुनौतीपूर्ण र प्राविधिक रूपमा जोखिमपूर्ण भनेको नै जलविद्युत आयोजनाका भूमिगत सुरुङहरूमा फँसेका कामदारहरूको खोजी तथा उद्धार थियो। बाढ़ीको भेलसँगै सुरुङभित्र फँसेको ढुङ्गा, बालुवा, भग्नावशेष सहितको लेदोका कारण खोज तथा उद्धार झनै जटिल बन्न पुग्यो। सुरुङभित्र अक्सिजनको अभाव, विषाक्त ग्यास, निष्पट्ट अन्धकार र शरीर नै भाँसिने हिलोले उद्धार निकै चुनौतीपूर्ण बनेको थियो।
3: यस क्रममा नेपाली सेनाले उद्धार कार्यमा अन्य सुरक्षा निकायहरू, स्थानीय सरकारवाला निकायहरू र मित्र राष्ट्रका विशेषज्ञ टोलीहरूसँग समेत समन्वय गरेको थियो। यस्तै जलविद्युत आयोजनाका इन्जिनियर तथा प्राविधिकहरूसँगको परामर्श भारत, चीन, संयुक्त अरब एमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया र मलेसियाबाट आएका विशेषज्ञहरूसँग मिलेर उद्धार गरिएको थियो। जस अन्तर्गत नेपाली सेनाको इन्जिनियरिङ फौजले सुरुङमा फँसेकाहरूको उद्धारमा गरेको कार्यबारे बताउनुहुँदै महासेनानी श्री सञ्जय केसी,
7: त्रिशुली 3A डेब्रिजले आएर केबल टनलको ग्राउण्डलाई पुरेको थियो। करिब 20,000 घनमिटर चाहिँ त्यो डेब्रिजहरूलाई चाहिँ निकालेर त्यो केबल टनलको फेस देखाउनलाई चाहिँ इक्विपमेन्टहरू, ब्लास्टिङ र डिवाटरिङ, यो तीनटा कामलाई चाहिँ समन्वय मिलाएर चाहिँ हामीले त्यो कार्य गर्यौँ। त्यस पश्चात त्यो टनलबाट 170 मिटरभित्र गएपछि मात्रै त्यो पावर हाउस आउने हुँदाखेरि त्यो टनलभित्र जमेका लेदो तथा त्यो साना साना डेब्रिजहरूलाई चाहिँ हामीले वाटर जेकको सहयोगले त्यसलाई चाहिँ फोर्सले हानेर त्यसलाई निकालेपछि अग्लो टनलसम्म जाने बाटो चाहिँ खुलेको। अब यो ब्लास्टिङको कार्य चाहिँ कहाँ गर्नु पर्यो भनेदेखि जब त्यो पावर हाउसभित्र छिर्नलाई त्यो टनलको मुख जुन चाहिँ 15 मिटर माथि कुदिएको थियो त्यो खोल्दाखेरि त्यहाँ चाहिँ खोलाले बगाएर ल्याएको ठुल्ठुला बल्डोजहरू ढुङ्गाहरू त्यो चाहिँ मिसिनले नसकिने हुँदाखेरि त्यसमा चाहिँ कम्ब्याट इन्जिनियर्सको सम्बन्धमा चाहिँ हामीले आवश्यकता अनुसार कुन कुन चाहियो हामीले आइडेन्टिफाई गरेर त्यसलाई ब्लास्ट गरेर चाहिँ एउटा त्यहाँभित्र छिर्ने एक्सेसको लागि चाहिँ ब्लास्टिङको प्रयोग गर्नु परेको। अर्को चाहिँ बाटोहरू बिगारेको अवस्था छ गल्छीदेखि र बेत्रागतीसम्मको, त्यसमा चाहिँ अर्को एउटा टिमले चाहिँ त्यसको ड्यामेज असेसमेन्ट गर्ने र त्रिशुली बजार दुईतिरको बजारमा चाहिँ बाटो नभएको हुनाले अहिले तत्काल गर्न सक्ने चाहिँ त्यहाँ चाहिँ समन्वय गरेर चाहिँ दुई ठाउँमा चाहिँ ट्विनको व्यवस्था गर्ने कार्यमा हामीले सहयोग गरेको। कृष्णभीरमा चाहिँ हामीले हामीसँग भएको कम्प्रेसरको एक्सेसरिजहरू ज्याक ह्यामर अनि त्यसपछि होस पाइप त्यसपछि ड्रिल बिट ड्रिल रडहरू लगेर त्यहाँ चाहिँ अहिले बाटोलाई वाइडनिङ गर्ने कार्यमा चाहिँ हाम्रो यहाँ इन्जिनियर विभागबाट खटिएको छ।
4: सुरुङ उद्धारमा एउटा गलत निर्णयले उद्धारकर्ताको जीवन समेत जोखिममा पर्न सक्ने सम्भावना हुन्थ्यो, त्यसैले इन्जिनियरिङ ज्ञान, जोखिम मूल्याङ्कन, प्राविधिक प्रयास, उपकरणको सही प्रयोग गर्दै उद्धार अभियान सञ्चालन गरिएको थियो। फलस्वरूप असम्भव प्राय मानिएको सफलता हासिल भयो। बाढ़ी गएको 10 दिनपछि अप्पर त्रिशुली 3A सुरुङबाट 2 नेपाली नागरिक र 11 दिनपछि अप्पर त्रिशुली 1 सुरुङबाट 1 चिनियाँ नागरिकको जीवितै उद्धार सफल पनि भयो। लामो समयसम्म बाहिरी सम्पर्कमा नरही सुरुङको चिसो र अन्धकारमा बाँच्न सफल व्यक्तिको जीवित उद्धार विपद प्रतिकारकै इतिहासमा दुर्लभ र ऐतिहासिक उपलब्धि बन्यो भने उद्धारकर्ताका लागि निरन्तर प्रयासको औचित्य पुष्टि गर्ने क्षण बन्न पुग्यो।
8: अमर नरसिंहमाडै युनिट 3 महाविश्व रिकर्ड डेन्जर, त्यहाँ लगभग 5-6 जना जति जीवित मान्छेहरू थियो, तिनीहरू एकदम आत्तिएको अवस्था थियो। त्यहाँ चाहिँ त्यो ठाउँमा हामी गएर तिनीहरूलाई नातिनुहोस् हामी तपाईँहरूको लागि आछु र तपाईँहरू डराउनु पर्दैन, अब तपाईँहरूको लागि यस्तो हेलीहरू बोलाइरहेको छ हामीले तपाईँहरूलाई सक्सल उद्धार गर्छ, तपाईँहरू टेन्सन लिनु पर्दैन, जसरी भयो रात दिन खटिएर भए पनि तपाईँहरूलाई हामी उद्धार गर्नेछौँ भनेर हामीले तिनीहरूलाई सान्त्वना दियो। त्यस्तो गर्दाखेरि अलि आत्तिकै थियो तिनीहरू, बाढी माथिबाट भागेर आएको मान्छेहरू, घाइतेहरू पनि थियो, हामीले चाहिँ घाइतेहरूलाई चाहिँ पहिले पठाउनु प्रायोरिटीमा राख्यो, त्यसपछि महिलाहरू पनि थियो, सानसानो बच्चाहरू पनि थियो, तिनीहरूलाई पालै पालो पठायो।
3: भुटेकोशी बाढीपछि खटिएका सबैको साझा प्रयासमा विपद प्रतिकारका कामहरू भएका हुन्। यस क्रममा अन्तर्राष्ट्रिय प्रविधि र विशेषज्ञहरूसँगको संयुक्त सहकार्यले विपद प्रतिकारमा हासिल भएका प्रविधि ज्ञान शीघ्र अनुभवको समेत प्रयोग भएकाले उद्धार कार्य थप प्रभावकारी बनेको छ। उद्धार कार्यमा खटिनु भएका विशेष फौज पाइनीका सेनानी श्री मिलन कुमार जोशी,
9: विदेशी उद्धार कर्मीहरूसँग हामीले तस्करीको निकालेको थियौँ, उहाँहरूसँग धेरै नै नर्मल पर्टिकुलर डे रेस्क्यूको डे भन्दा पनि सजिलो लाग्यो। उहाँहरूको विज्ञताको सहकार्य गर्दाखेरि चाहिँ हामीलाई धेरै किनभने टनेल ब्रिचिङ चाहिँ हाम्रो लगभग फिल्डमा नै फर्स्ट टाइम हो। उनीहरूको विज्ञताबाट चाहिँ उनीहरूको चाहिँ एउटा चाहिँ उनीहरूको आईआरहरू युज गरेको थियो र उनीहरूको चाहिँ यो कम्युनिकेसन मिडियमहरू जहाँसम्म चाहिँ उनीहरूको रेडियो सेटले काम गर्छ त्यो युज गरेको थियो, ठुङ्गा बाइक पनि नगरे उनीहरूको फिल्ड सिग्नल र हामी भित्र छिरिसकेपछि हाम्रै त्यो रेस्क्यु डेमा नै टोलीलाई प्लान गरेर ब्रिफिङ त गरेको थियो, तर उनीहरूको चाहिँ टोटल होल टिम नछिरिकन बाहिर यदि मेन हामी चाहिँ जुन टिमलाई लिएर गएको थियो हाम्रो युद्धहरूको टिम ट्र्याप भइहालेको थियो, फेरि रेस्क्यु गर्नलाई पनि उनीहरूले प्लान गरेको थियो। त्यो चाहिँ उनीहरूको विज्ञता र उनीहरूको अनुभवको आधारमा चाहिँ त्यो चाहिँ धेरै राम्रो लाग्यो मलाई। उनीहरूसँग उनीहरूको साथ सहयोग उनीहरूको एक्सपर्टिजहरूले युज गर्दाखेरि चाहिँ हामीलाई धेरै नै मदत पुग्यो, उनीहरूको प्रोफेसनल नलेज र एडभान्स टेक्नोलोजी युज गर्दै धेरै सजिलो भएको थियो हामीलाई।
4: विपद व्यवस्थापनका दौरान खोज तथा उद्धारसँगै घाइतेहरूको स्वास्थ्य उपचार र मनोवैज्ञानिक पूर्ण लाभ सबैभन्दा संवेदनशील पक्ष हो। यो पक्षलाई समेत भोटेकोशी बाढीपछिको विपद प्रतिकारमा ध्यान दिँदै नेपाली सेनाको मेडिकल टीम प्रभावित क्षेत्रमा परिचालन भएको छ। वीरेन्द्र अस्पतालबाट परिचालित मेडिकल टोलीले त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा आपतकालीन फिल्ड अस्पताल स्थापना गरी घाइतेहरूको प्राथमिक उपचार गरेको थियो भने सघन उपचार आवश्यक पर्नेलाई अवस्था हेरी हवाई उद्धार मार्फत अस्पताल पठाइएको थियो। यस दौरान प्रभावित क्षेत्रमा खटिएको सैनिक मेडिकल टीमले वहन गरेको जिम्मेवारी बारे प्रश्नाउँदै प्रमुख सेनानी श्री सरिता दुवाल,
10: जुन घटना घट्यो त्यसै दिनमा चाहिँ हाम्रो हस्पिटलबाट डीआरएमसीबाट चाहिँ हाम्रो टोली ईएमआरटी टोली चाहिँ खटिएको थियो, चाहिँ हाम्रो यो महामारी फैलिन सक्ने अवस्थाको जोखिमलाई पनि हामीले मध्यनजर राखेर चाहिँ 27 जनाको टोली चाहिँ प्रस्थान भयो, जसलाई चाहिँ हामीले यो फिल्ड मेडिकल टिम र इपिडेमियोलोजिकल सर्भाइलेन्स एन्ड आउटब्रेक म्यानेजमेन्ट टिम भनेर चाहिँ हामी त्यहाँ खटिएका थियौँ। अब त्यसमा हामीले गरेको कार्यहरू सर्वप्रथम त हामीले त्यहाँ फिल्ड मेडिकल पोस्ट खडा गर्यौं, जहाँनिर चाहिँ हाम्रो यो भारत सरकारको सहयोगबाट प्राप्त भएको भीष्म जुन क्युब छ, भीष्म क्युब भनिन्छ, त्यसलाई प्रयोग गरेर हामीले यो जति पनि रेस्क्यु भएका सर्भाइभर्सहरू छ उहाँहरूलाई चाहिँ मेडिकल साधारणदेखि स्पेसियलिस्ट सेवासम्मका सेवाहरू चाहिँ हामीले दियौं, जसमा चाहिँ हामीले रिफरल सम्बन्धी पनि सेवा दियौं।
3: भुटेकोशी बाढ़ीले पुर्याएको क्षतिको कुरा गर्दा कमै चर्चा हुने तर अत्यन्तै महत्वपूर्ण पक्ष हो संचार। बाढ़ीले टेलिफोनका टावरहरू र विद्युत आपूर्तिमा भएको अवरोधका कारण बाढ़ी प्रभावित क्षेत्रमा टेलिफोन र मोबाइल नेटवर्कमा ठूलो समस्या देखिएको थियो। यस दौरान नेपाली सेनाले दूरसंचार प्राधिकरणसँग समन्वय र सहकार्य गरी टेलिफोन टावरहरूको पुनर्निर्माण, आवश्यक सामानहरूको ढुवानीमा सहयोग गर्नुका साथै सैनिक मिलापका साधनहरू प्रयोग गरी बाढ़ीपछि पूर्व सतर्कता र सूचना संकलनमा खेलेको भूमिका अर्को सराहनीय कार्य हो। महाबल गणका गणपति प्रमुख सेनानी श्री गौरव कार्की,
11: यो इनिसियल फेजमा कसुवा र नुवाकोट जिल्लामा सिभिल कम्युनिकेशनहरू जब सबै डाउन भएको थियो त्यति बेलामा चाहिँ हामी आएर यहाँ सिग्नल सेन्टर खडा गर्यौं। त्यही अनुसारले चाहिँ हामीले तीन ठाउँमा, एउटा चाहिँ रसुवाको धुन्चेमा, एउटा चाहिँ नुवाकोट दरबारमा र एउटा चाहिँ मैथली ब्यारेकमा चाहिँ हामीले रिप्टर स्टेशन खडा गर्यौं। त्यो रिप्टर स्टेशन खडा गरेपछि चाहिँ हामीले युएचएफ हाम्रो वाकी टकी रेडियो सेटको माध्यमबाट चाहिँ कम्युनिकेशन इस्टाब्लिस भयो। त्यस्तै अनुसारले हाम्रो जुन यो एचएफ कम्युनिकेशनहरू छ रसुवाको लागि धुन्चेमा र यो नुवाकोट प्लस रसुवासँग कम्युनिकेट गर्नको लागि विशेष गरी हामीले चाहिँ कम्ब्याट कम्युनिकेशनलाई चाहिँ बढी जोड दिएर यहाँबाट चाहिँ हामीले कम्युनिकेशन इस्टाब्लिस गर्यौं। त्यति बेला चाहिँ मोबाइलको नेटवर्कहरू प्लस टेलिफोन लाइनहरू केही पनि नभएको अवस्थामा पनि हाम्रो यो खोज तथा उद्धारको लागि खटिएको नेपाली सेनाको फौजलाई चाहिँ निरन्तर मिलाप कायम गर्नको लागि चाहिँ हामीले यो सिग्नल सेन्टर स्थापना गरेर चाहिँ इफेक्टिभ कम्युनिकेशन चाहिँ इस्टाब्लिस गरिरहेको।
4: बाढ़ी प्रभावित क्षेत्रहरूका हरेक आवश्यकता र जनअपेक्षामा नेपाली सेना जोड़िएको छ। नेपाल सरकारको प्राथमिकता अनुसार नेपाली सेनाले उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म पैदल गस्ती, सब खोज तलाश र स्वास्थ्य शिविरहरू सञ्चालन भएका छन् भने सड़क पूर्वाधारतर्फ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार स्थित अवरूद्ध सड़क खुलाउन कड़ा चट्टान फुटाउन ब्लास्टिङ गरिएको छ।
3: सैनिक इन्जिनियरिङ टोलीले छिटो गर्न सकिने निर्माण र मर्मतका कार्यहरूलाई विशेष प्राथमिकतामा राखी उपलब्ध जनशक्ति र स्रोत साधन परिचालन गर्दै एक्रो ब्रिज तथा तुइन चढ़ान, झुलुङ्गी पुल मर्मत लगायतको कार्य गरेको छ। यस दौरान नेपाली सेनाले नुवाकोटको देवीघाट स्थित ताँदी खोलामा 57.9 मिटर लम्बाई र 60 टन क्षमताको एक्रो ब्रिज 5 दिनको निरन्तर प्रयासमा जडान गरी भदौ 24 गते सञ्चालनमा ल्याइएको छ। साथै स्याप्रवेशी चिलिम्बे र इन्द्रणी चौरबा तुइन तथा खोला तर्नका लागि काठको अस्थायी फड्केहरू जडान गरिएको छ। यसबारे जानकारी दिनुहुँदै नम्बर 14 वाहिनीपति सहायकरथी श्री जगदीश खड्का,
12: नेपाली सेनासँग रहेको एक्रो ब्रिज गजुरीबाट ढुवानी गरी रनिङ टाइम झन्नै 72 घण्टाको कार्य अवधिमा नुवाकोट जिल्लाको तादी खोला स्थित देवीघाटमा 60 टन भार वहन क्षमताको ब्रिज जडान गर्ने कार्य 24 गते सम्पन्न भएको थियो। हाल हामी बेत्रावतीमा त्यस्तै एक्रो ब्रिज हाल्नको लागि आवश्यक तयारी गरिरहेका छौं। त्यस्तै 16 गते विदुर बजार अगाडि इन्द्रेणी घाटमा कम्ब्याट इन्जिनियर्स फौजले तुइन जडान गर्ने कार्य समेत पूरा गरेको थियो। स्याप्रिवेशी इलाकामा बाढ़ीले बगाएको हाइड्रो पावरको एक्सप्लोसिभ तथा एक्सेसरीजहरू, सर्वसाधारण व्यक्तिको सुरक्षामा हुन सक्ने सम्भावित खतरालाई न्यूनीकरण गर्न 4 टिमहरू परिचालन गरी त्यस्ता विस्फोटक जन्य पदार्थ खोज्ने कार्य 18 नै शुरू गरिएको थियो। त्यस्तै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन र स्वदेश तथा मित्र राष्ट्रहरूबाट प्राप्त राहत सामग्रीहरू हामीले लगभग 70 ट्रक मार्फत नम्बर 1 सैनिक तालिम केन्द्र त्रिशुलीमा पुर्याउने कार्य समेत हाम्रै इन्जिनियर्सबाट भएको थियो। यसका साथै खोज तथा उद्धार कार्यको दौरान म स्वयं बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र तथा हवाई तथा राहत ढुवानी समन्वय केन्द्रमा संयोजकको रूपमा खट्टी खोज तथा उद्धार टीम परिचालन र स्वदेश तथा विदेशबाट प्राप्त राहत सामग्रीहरू बुझ्ने, दुरूस्त अभिलेख राख्ने र प्राथमिकताको आधारमा वितरणको कार्यमा साथै खोज तथा उद्धार र राहत वितरणमा हेलिकप्टर उडानको समेत समन्वयात्मक भूमिका निर्वाह गरेको थिएँ।
4: भुटेकुसी बाढ़ीका कारण नेपाली सेनाका 45 जना सकल दर्जा सम्पर्क विहीन भएका छन् भने प्रभावित क्षेत्रमा रहेका सैनिक सुरक्षा पोस्टहरूमा समेत क्षति हुन पुगेको छ। तर आफ्नै क्षतिको बावजुद पनि नेपाली सेनाका तालिम प्राप्त जनशक्ति मात्रै होइन भर्खरै सेवा प्रवेश गरी सैन्य आधारभूत तालिम गरिरहेका नवजवानहरू समेत काँधमा काँध मिलाई आफूभन्दा ठूलो देश भन्ने युक्तिलाई चरितार्थ गरिरहेका छन्।
13: सैन्य भावना नायक, देशको सेवा गर्ने एक पवित्र संगठन नेपाली सेना, सानैदेखिको मेरो सपना भनेकै नेपाली सेना भन्ने हो। देशमा महाविपत्ति आयो, फर्स्ट चरणमा आएर देशको सेवा गर्न पाएकोमा एकदमै खुसी छु, भाग्यमानी पनि ठानेको छु। किनभने हामी देशको सेवा गर्न नै आएका हौ र यस्तो तालिम प्राप्त जवान नभएर पनि हामीले वृद्ध आमा बुवा, विपत्तिमा परेका साना बाल बालिकाहरूलाई हेलीबाट उतारेर उनीहरूलाई सान्त्वना दिएर आरामका साथ उनीहरूको सामान, साना 2-3 महिनाका बाल बच्चाहरूलाई पनि काखमा बोकेर, घाइते भएका, चोटपटक लागेका दाइ दिदीहरूलाई पनि बोकेर हामीले धेरै काम गर्न पायौं।
14: सैन्य स्वागत छ। हामीले सामानहरू बोकेर हेलीमा हाल्थ्यौँ, त्यसपछि अनलोड लोड गर्थ्यौँ ट्रक, हेभी ट्रकहरूबाट, मिलिट्री ट्रकहरूबाट अनलोड लोड गरेर गर्थ्यौँ। हेलीबाट उहाँ उतार गरेको व्यक्तिहरूलाई दुई तिनजना जोडाहरूसँग मिलेर उतातिर नामहरू टिकाउने गर्ने काम गरे। गर्व फिल भइरह पहिलो कुरो, दोस्रो कुरो नेपाली सेनाको ले के गर्छ भन्ने सिभिलमा थाहा छैन। अहिले ब्यारेकभित्र छिरेपछि, प्यारिमिटरभित्र छिरेपछि बल्ल थाहा भयो कति खटिन रहेछ, के गर्ने रहेछ भनेर।
15: मलाई चाहिँ यो काम गर्दाखेरि एउटा गौरवताको, एउटा मानवताको, एउटा सहयोग भावना चाहिँ आइरहेछ। देशको सुरक्षा गर्न पाइरहेको छु, आफूले सक्ने सहयोग पनि गरिरहेको छु। मैले चाहिँ आएर केही राहतहरू बाँड्नुभएको थियो, सामान ओसार पसार गरिरहेको छु, अनि जुन मान्छे उद्धारको लागि आउनुभएको छ नि उहाँहरूलाई सहयोग गरिरहेको छु। मैले यो सेनामा आएर थोरै समयमा पनि मेरो कर्तव्य र जिम्मेवारी निभाउनु मेरो एउटा गौरव छ।
3: बाढ़ीको खबर प्राप्त हुनसाथ नेपाली सेनाले हवाई, स्थल तथा जल जहाँबाट जे जस्तो सम्भव थियो त्यसै अनुरूप द्रुत गतिमा सचेतना, खोज, उद्धार, उपचार र राहत जस्ता कार्य गरेको थियो। यसै क्रममा सेनाको विपद व्यवस्थापन निर्देशनालयले समेत समग्रमा प्रभावित क्षेत्रको अवस्था विश्लेषण, उपलब्ध स्रोत साधनको परिचालन, सम्बन्धित निकाय तथा अन्य सरकारवाला निकाय बीचको समन्वय र विपद प्रतिकारीको प्राथमिकता निर्धारण गरी कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू टीम परिचालन गरेको थियो। विपद व्यवस्थापन निर्देशनालयका निमित्त निर्देशक महासेनानी श्री शीतल पानिया,
16: हामीले एकल रूपमा चाहिँ काम गरेका छैनौ, जहाँ पनि संयुक्त फौजको हिसाबले नै काम गरिरहेका छौँ। हामीले यो माथिल्लो त्रिशुली त्रिए जलविद्युत परियोजनामा चाहिँ धेरै फौजहरू खटिएको थियो। यसमा चाहिँ हाम्रो नम्बर एक विपद व्यवस्थापन गण सुन्दरी जलबाट गणपतिको कमाण्डमै फौज खटिएको थियो। त्यहाँ चाहिँ धेरै लामो टनल वर्क पछि त्यो कठिन काम पनि थियो। 19 गते दुईजनाको जीवितै उद्धार गर्न सफल भएका थियौँ हामी। सोही दिन चाहिँ एउटा सप पनि त्यहाँबाट एक्सट्राक्ट भएको थियो। यसको अलावा चाहिँ त्यो त्रिएको नदी वरपरको इलाकाबाट पनि थप 6 वटा सप निकाली प्रहरी प्रशासनलाई बुझाइएको थियो। त्यस्तै गरेर चिलिमेमा पनि हाम्रो फौजहरू थियो, यसले पनि स्पेशल फोर्सको फौजदेखि लिएर अन्य फौजहरूसँग इन्डियनहरू पनि थिए। त्यसमा चाहिँ टनेलसम्म जाने पहुँच मार्ग थिएन, सोको निर्माण गरेर चाहिँ हेभी इक्विपमेन्टहरू, एक्सकेभेटरहरू त्यहाँसम्म लैजानलाई चाहिँ त्यो फौजले राम्रो भूमिका खेलेको थियो। टनेलभित्रबाट चाहिँ 5 जनाको सब एक्सट्र्याक्ट भएको छ र हाल चाहिँ त्यहाँ स्कुबा टिमद्वारा पनि सर्च एण्ड रेस्क्यूको काम भइरहेको छ।
4: यसरी बाढ़ी प्रभावित नागरिकहरूका लागि तत्काल राहत, अल्पकालीन आवास, स्वास्थ्य र अत्यावश्यक सेवा व्यवस्थापनका लागि नेपाली सेनाले खेलेको भूमिका बहुआयामिक छ। विपद प्रतिकारमा नेपाल सरकारको एउटा महत्वपूर्ण शक्तिका रूपमा सेना नागरिक सेवामा जसरी समर्पित छ त्यो प्रशंसित समेत बनेको छ। नेपाली सेनाको उच्च व्यावसायिकता, अनुशासन र समर्पणका समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण भइरहेका छन्।
17: नवेश क्षेत्रका रोइटर्स न्यूज एजेन्सीको भिजुअल जर्नलिस्ट, ग्यारुङ बोर्डरदेखि लिएर नुवाकोटसम्म हामी चाहिँ हेलिकप्टरमा जाँदाखेरि चाहिँ जति पनि घरहरू थियो त्यहाँ चाहिँ अहिले हेर्दाखेरि बगर जस्तो देखेको छ होइन। टनल्सहरूमा चाहिँ नि आर्मीको दाजुभाइहरूले चाहिँ नि एकदमै रात दिन खटेर काम गरेको देखेँ मैले होइन। एकदमै मुस्किल परिस्थिति छ, त्यहाँ पुगेर हेर्दाखेरि चाहिँ नि त्यो काम गर्ने चाहिँ वातावरण एकदम मुस्किल वातावरण छ, गर्मी छ होइन, पानी छैन, तर पनि उहाँहरूले ट्राई गरिराख्नु भएको छ। यदि नेपाल आर्मी नभएको भए चाहिँ नि यतिसम्म पनि गर्नलाई पनि सायद मुस्किलै छ होइन। त्यही भएर एप्रिसिएसन गर्नुपर्छ होइन, तर अझ पनि एफर्ट लाउनुपर्छ। नेपाल आर्मी नभएको भए चाहिँ टनलमा को पुग्थ्यो होला होइन। सो त्यसमा चाहिँ म एकदमै आइ एम भेरी ह्याप्पी द्याट आर्मी सक्सेसफुल्ली manage to find people hai na survivors bhanu na
18: ma chai barsha sa ma desh sanchar ma abaddha bhayera chai kaam garchu surung ma pasne dekhi lera surung ko khol tadhar uddhar ma jasari waharu khati rakhnu bhako cha pasne thau na hunda pani tya pasne kasari huncha bhanne kura jen ten manage garekana jasari waharu adda sari rakhur lai dubayera chai tya chhirera testo khalko drishya herda khari chai malai kasto lagcha bhanne tyo spirit tyo level ko intimacy ya tyo को नागरिक प्रतिको जिम्मेवारी आफ्नो नागरिकसँग त हाम्रै सुरक्षाकर्मीलाई हुन्छ नि, जुन चाहिँ उहाँहरूले त्यो प्रुभ गर्नु भएको छ कि होइन। जसरी उहाँहरूले आफ्नो नागरिकलाई सकेसम्म कसरी हुन्छ बचाउने भन्नेमा या कसरी हुन्छ उद्धार गर्ने कार्यमा लाग्नुपर्छ भनेर आफूलाई डुबाएर आफ्नो ज्यान पनि जोखिममा राखेर जसरी गर्नुभयो त्यो चाहिँ एकदमै तारिफ योग्य छ। सँगसँगै जुन जुन टिम मेडिकलदेखि लिएर फिल्डमा उद्धारमा खटिने, सुरुङमा खटिनेदेखि लिएर पैदल उसमा खटिनेदेखि लिएर होइन, के अरे एयरबेस को उदेखि लिएर हरेक उसले चाहिँ नि आफ्नो जिम्मेवारी एकदम महत्वको साथ या एकदमै लागि परेर गरेको जस्तो चाहिँ मैले देखेँ।
3: भुटेकोशी बाढ़ीपछि नेपालमा भएको विपद प्रति कार्य अतुलनीय ऐतिहासिक र प्रशंसनीय बनेको छ। यस क्रममा हालसम्म हासिल भएका सफलता र नेपाली सेनाको अग्रणी भूमिकाले नेपाली सेना नेपाली जनताको सच्चा संरक्षक र देशको भरोसाको बलियो स्तम्भ रहेको पुनः प्रमाणित भएको छ।
2: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल गर्न सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुविधार सुदीप ढकाल सँगै म प्राविधिक सुविधार शोभा विष्ट पनि बिदा हुन्छु। नमस्ते।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: ചെയ്യാ. ചെറിയ പൊറുക്കത്തിൽ ഏറ്റവും വിട്ടുന്ന
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो. सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ. हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्. यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ. थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843-27695 र 9810-12-60-00. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस.
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्. साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ.
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847-44-6883 र 9847-64-6770. सेवा गर्ने मौका दिनुहोस्.
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्.
2: हाम्रा सेवाहरू:
5: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ.
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा.
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0711 र 98-10-87-31-80.
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना.
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्.
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ.
4: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा.
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772.
10: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ.
10: अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
11: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
12: हामी कहाँ सर सिसौ असना सासु चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
13: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो डाङ
12: प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857238094 9478814894
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ

0: पूर्वांचल क्यान्सर अस्पताल बिरतामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
2: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
2: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

0: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीनालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसी:
1: यही असोज 9 देखि 12 गतिसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने चलत मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले

0: कहाँ कति चाहिँ तपाईँको पानी पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनु भएको छ।
1: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिताबारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाइहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुई ल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धि सिद्धि यातायातको 5X42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
2: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागि भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उतौलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
1: त्यस्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
3: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो, चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोड़िएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
1: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
4: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
1: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
5: सन्तोषी रावल। बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
6: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ।
5: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: खुशीको खबर। तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहज जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
8: किसानहरूका लागि खुशीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578239171।
9: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: बच्चा जन्मेदेखि 6 महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
13: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दूध कम आएको हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी वर्षस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
12: 6 महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दूध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुन। बारीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सिडिओ शम्भू प्रसाद रेग्मी।
6: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक कस्तो स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण एउटा डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो परिस्थिति छ भनेर एउटा सरजमिन हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्टरको कार्यालयमा भने त्यही अब त्यही मुचुर्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ। त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो दिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
12: नुवाकोटका सिडिओ शम्भू प्रसाद रेग्मी। बाढ़ीमा पुरिएका घर पसल उद्योग मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढ़ीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
14: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। यो पोस्टमार्टम स्याम्पल बोन तथा टिथको अलि जटिल अलि समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ. 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ.
12: रसुवा भोटेकोशी बाढ़ीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाण्डुमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्. तपाईंलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ. आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला.
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल.
15: 86 स्वास्थ्य संस्था छन्. ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने पोषणका कार्यक्रमहरू सञ्चालन हुन्छन्.
5: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS.
17: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्.
18: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ. साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ.
17: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ. प्रोप्राइटर दिनेश कुमार खड्गा. मोबाइल नम्बर 98417055. सधैँ सेवा गर्ने मौका दिनुहोस्.
9: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz.
19: म जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो.
20: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामीले काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तथा माटी नवजात शिशुमा काम गरिराख्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कर्पोरेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै पोषणको कुरालाई लिनुपर्छ. आमादेखि बच्चासम्मलाई चाहिँ पोषणलाई चाहिँ सोभन्नुपर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत चाहिँ किशोरी आमाहरू समूह बनाएका छौँ हामीले.
19: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौं, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरूष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो. कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो. स्वास्थ्य सेवाकाले जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की.
15: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटीसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका 7 स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ. हामीसँग 86 स्वास्थ्य संस्था छन्. ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्. 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्गो उपचार केन्द्र भनेर छन्, त्यसमा चाहिँ स्पेशल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ.
19: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी. कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो.
21: विद्यार्थीहरूलाई सागपात खुवाउन अलिक गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आ भने उनीहरूलाई त्यो साग
0: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि शिक्षा खानेपानी सरसफाई महिला तथा बालबालिका खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा
2: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
0: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम विभिन्न शाखा बीचको समन्वय विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव गलत खानपान स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घर्तीले बताउनु भएको थियो।
22: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
0: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउनु उनीहरूको अधिकार भएको भन्दै घर परिवार विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था बाल क्लबको भूमिका विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलंगाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज बाल क्लब पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीहरूले पोषण सुधारका लागि तीन तहका सरकार स्वास्थ्य तथा शिक्षा क्षेत्र स्थानीय समुदाय संचार माध्यम नागरिक समाज विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औलाउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक बाल क्लब नागरिक समाज अधिकार कर्मी पत्रकार धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत तीन वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुधी साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाजरकोट तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जादरकोट।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918 कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नै हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी ओल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
4: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
6: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
6: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
6: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770 सेवा गर्ने मौका दिनुहोस्
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-520-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो तनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
13: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
2: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पासी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
12: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोपराइटर अजय धिक, मोबाइल नम्बर 9846655452।
14: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
15: के भो बोलादै, के गुनगुनाइरहेको?
14: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
15: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
14: यति सजिलै?
15: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
16: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
17: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
18: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
20: घर त बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
21: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
20: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
21: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
0: हामी कहाँ सार सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
1: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857238094 9478814894।
22: खुसीको खबर
23: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
24: किसानहरूका लागि खुसीको खबर,
25: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857238974।
26: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
25: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27-695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
30: तपाई सँगसँगै

नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ? तिमीले साथ छोड्यो भन्दा पनि संसार गोलो छ, घुमिरहन्छ भन्ने कुराले धेरै सताइरहेछ।

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
1: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाथ्यू आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
1: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219004।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेसिटी

0: स्कैन सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98578-40-601।
10: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
11: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त गए सन्च हुन्न भने
10: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
12: हामी कहाँ उपलब्ध सेवाहरू?
13: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578355952।
15: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
16: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
17: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
16: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98578-80-103।
17: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
18: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
19: र 082-521-880।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क तर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोलि कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनतावादी प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मन्त्रण गर्दैछौँ।
0: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढ़ेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो, जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिम नदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको छुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढ़ाई चढ़ाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इण्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप चोरीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साधपखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भरे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
4: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेण्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्प्रिहेन्सन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना देशमा डकुमेन्टहरू छन्, आशावादी हुने ठाउँ देख्छु।
0: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीति उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीति तर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
5: शुरूमा सोशियल मीडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन, त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन खालि शक्तिशाली न्यूनजाती प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो, होइन 7 गते राति र 8 गते को बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोचेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ, होइन तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
5: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेको छ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
5: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
5: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो, होइन अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि. अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटेको सिटको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ. विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेछौँ.
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न.
5: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो. अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किरहेको बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने. अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ र केही जिज्ञासा भएमा 1155 कल गर्नु पनि अनुरोध.
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ. अब लागौं कर्णालीतर्फ. पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ. त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ. जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट.
6: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई.
7: छिटो पकाउनु पनि सकिने, बिस्तारै पकाउनु पनि सकिने. कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ. त्यो एक त कार्यबोझ घटाएको छ, अर्को स्वास्थ्यको दृष्टि गर्न राम्रो भएको छ.
6: जुम्लाको पातरासी गाउँपालिका कि अर्को स्थानीय बासिन्दा माया देवी बोहरा.
8: गाउँघरको दिदी पनि एकदम खुशी भएको छ, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे.
6: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे.
9: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 46,000 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ. त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ.
6: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला.
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. श्रीलंकाको उच्च अदालतले सन् 2019 को इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ. उक्त आक्रमणमा 270 जनाको ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए. बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट.
3: दोषी ठहर गरिएकामा नौफर माउलवी पनि छन् जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए. तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो. ज्यान गुमाउनेमा 45 जना विदेशी थिए. आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए. आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसुरमा सजाय माग गरिएको थियो. त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए. अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए. विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो. उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए. श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो. सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं।

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 MHz र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
0: किसानहरूका लागि खुसीको खबर,
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-84-0002 र मोबाइल नम्बर 98578-23-971।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
7: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
7: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
7: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98-4-78-44-683 र 98-4-78-64-770। सेवा गर्ने मौका दिनुहोस्।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी, जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएशन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0611 र 98-10-87-3180।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 98-088-64-071।
1: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट, हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
0: खुशीको खबर,

0: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: हाम्रा सेवाहरू:
0: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
1: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
0: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
1: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
0: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
1: थप जानकारीको लागि
0: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
1: मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त गएसन्च हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
10: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
9: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
10: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
9: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
10: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
9: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
10: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
9: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
10: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
9: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
10: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
9: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
10: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
9: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
10: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
9: मोडिफाई गरेर सवारी साधन नचलाउने,
10: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
9: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
10: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
9: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
10: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति